0: આપને ટીવી બીગ્યો અને બનાવને જાને લાગે કોની બનાવને પુકા ઓલાટા હોય ને
1: તેથી કુરામાં પણ ચિંતા ગર્નુ પર્છ ત સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમ્રાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉ ન ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોઈ ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને શકે ગણે
0: એ હોય તીસુ ભાઈ મ પણ તીતે તીર લાગી હાલશો ને હોઈ ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा 200 सिपीमा ए हाफ फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
2: धुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
4: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
2: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
4: 24 घण्टा फार्मेसी सेवा,
2: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
4: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
2: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
4: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
2: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
4: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
2: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
7: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्, शारीरिक यातना पाइरहेका छैनन्, बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन, कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्, तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32-4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32-4 काभ्रे बगर दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
6: एको छ सामुदायिक सूचना नेटवर्क सीआईएन बाट अब प्रसारण हुँदैछ साझा खबर।

0: शुभ प्रभात। यो सीआईएन को साझा खबर हो। सन्तोष गन्धर्वसँगै लील प्रकाश चन्दको तपाईलाई स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सीआईएन खबर.com सीआईएन को फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भदौ 2 गते मंगलबार, अगस्त 18 तारीक सन् 2026, नेपाल सम्बत 1146, साउन शुक्ल पक्षको षष्ठी तिथि, कल्की जयन्ती।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: प्रधान सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन। संसदमा भदौ 10 गते प्रश्नोत्तर हुने। ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन।
1: मनसून अझै 1.5 महिना सक्रिय रहने। सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना सार्वजनिक, नागरिक सहभागिता बढ़ाउने अभियान चल्दै।
0: एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो। पूँजीगत खर्चमा सामान्य सुधार। तिला 2 का लागि लगानी सम्झौता। साउनको राजस्व असुली विगतका वर्ष जस्तै।
1: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई। म्यानमारमा झाडा पखालाको प्रकोप बढ़दो। यमनमा आन्तरिक द्वन्दले नागरिक त्रासमा।
0: र अर्जुन कुलुङ राई र मंजू सुनवारलाई ब्याकयार्ड अल्ट्रा रेसको उपाधि। न्यूजील्याण्डका कुगेलेन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुबन्धित।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: साझा खबरको सबैभन्दा शुरूमा भदौ 10 गते प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तरको कार्यतालिका तय भएको प्रसंग।
1: विपक्षी दलहरूको लामो समयदेखिको मागका बीचमा प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग भदौ 10 गते प्रश्नोत्तर हुने भएको छ। 2082 फागुन 21 गतेको निर्वाचनपछि गठित प्रतिनिधि सभामा नियमावलीको व्यवस्था बमोजिम पहिलो पटक सांसदहरूले प्रश्न दर्ता गरेर प्रश्नोत्तर हुन लागेको हो। यसअघि प्रधानमन्त्री बालेन्द्र शाहले जेठ 17 गते आकस्मिक रूपमा प्रतिनिधि सभामा प्रश्नोत्तरमा भाग लिनुभएको थियो। दलीय प्रतिनिधित्वका आधारमा आकस्मिक रूपमा नै प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा सभामुख डोलप्रसाद अरियालले प्रधानमन्त्रीलाई जवाबका लागि रूलिङ गर्दै प्रश्नोत्तरको मिति तोक्नु भएको हो।
3: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाफ दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु। मान्य सदस्य गोपाल शर्मा र मान्य सदस्य आशिका तामाङबाट उठाइएको विषयमा 3 दिनभित्र सरकारलाई यसको जवाफ दिनको लागि निर्देश गर्दछु।
1: अरियालले प्रश्नोत्तरका लागि प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलको कम्तीमा 1 प्रश्न हुने र बाँकी प्रश्न सभामा रहेको प्रतिनिधित्वको आधारमा हुने जानकारी समेत गराउनु भएको थियो। यसअघि अघिल्लो संसदमा वर्णानुक्रम अनुसार प्रश्न सोद्धा दिने गरी कार्यविधि बनाइएको थियो। भदौ 10 गतेको प्रश्नोत्तरका लागि भदौ 5 गते दिउँसो 1 बजेभित्र लिखित रूपमा प्रश्न दर्ता गर्न पनि सकिनेछ। 2.5 महिनादेखि प्रश्नोत्तर र प्रधानमन्त्रीको जवाबका लागि रूलिङको माग गर्दै विपक्षी दलहरूले सभामा विरोध गर्दै आएका थिए। प्रश्नोत्तर कार्यक्रमका लागि रूलिङ भएसँगै विपक्षी दलहरू समेत आफ्ना विरोधका कार्यक्रमबाट पछाडि हटेका छन्।
0: विज्ञ अर्थमन्त्री सहित झण्डै 2/3 बहुमत प्राप्त सरकारले कार्यान्वयनमा ल्याएको बजेटको साउनको उपलब्धि विगतको तुलनामा भिन्न देखिएको छैन। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले चालू आर्थिक वर्षको बजेट बनाउनु भएको थियो। वाग्लेको बजेट कार्यान्वयनको पहिलो महिना साउन सकिएको छ। साउनको राजस्व असुलीलाई पछिल्लै 5 वर्षका बजेटसँग तुलना गर्दा केही फरक देखिँदैन। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार साउनमा 92 अर्ब 22 करोड़ रूपियाँ राजस्व उठेको छ। यो वार्षिक लक्ष्यको 5.8 4% हो। यो वर्ष गत साउन भन्दा 7 अर्ब 44 करोड़ रूपियाँ राजस्व धेरै उठेको छ। गत साउनमा 84 अर्ब 78 करोड़ राजस्व असुली भएको थियो। पछिल्ला आर्थिक वर्षहरू 2079-80, 80-81 र 81-82 का 3 वर्षको साउनमा राजस्व असुली चालू आर्थिक वर्षको जस्तै थियो। यी 3 वर्षका साउनमा वार्षिक लक्ष्यको क्रमशः 5.76, 5.54 र 6.68% राजस्व उठेको थियो। चालू आर्थिक वर्ष सहित पछिल्ला 5 वर्षको साउनमा राजस्व असुली 5.6% दरले मात्र उठेको देखिएको छ। यसैबीच ऊर्जा तिला पावर कम्पनीद्वारा प्रवर्धित 420 मेगावाट क्षमताको तिला 2 जलविद्युत आयोजनाका लागि सम्झौता भएको छ। एभरेस्ट बैंकको अगुवाईमा विभिन्न बैंक तथा वित्तीय संस्थाले यसमा लगानी गर्ने सम्झौता भएको हो, जस अनुसार आयोजनामा सानीमा, प्राइम कमर्सियल, एनआईसी एसिया र ग्लोबल आईएमई बैंकले लगानी गर्नेछन्। सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि यो आयोजनामा लगानी गर्न सहमत भएका छन्। यसैबीच चालू आर्थिक वर्ष 2083-84 को पहिलो साउनमा पूँजीगत खर्चमा सुधार देखिएको छ। सरकारले चालू आर्थिक वर्षका लागि 21 खर्ब 24 अर्बको बजेट विनियोजन गर्दा पूँजीगत बजेटमा 4 खर्ब 31 अर्ब रूपियाँ राखेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार यो वर्षको साउनमा पूँजीगत खर्च 1 अर्ब 32 करोड़ भएको छ। यो वार्षिक लक्ष्यको 0.31% हो।
1: देशभर वर्षायाम अर्थात मनसून अझै 1.5 महिना सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो। नेपालमा यस वर्षको मनसून औसत भन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायमै रहने प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले जानकारी दिनुभयो।
4: मनसूनको अवधि बाँकी छ भनेर चाहिँ मैले एउटा त्यहाँबाट पनि है 1 महिना 14 दिन छ। अब काउन्ट डाउनमा जानुपर्ने किन भन्दाखेरि प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने। यसपालिको जुन एलिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पीकृत वायु जसरी चाहिँ नेपालमा ठूलो जलबाष्पीकृत वायु आयो भनेपछि त्यति स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ भनौँ न इन्ट्रेक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औषधभन्दा बढ़ी परेको अवस्था र यो वर्षको सन्दर्भ हेर्ने हो भनेपछि हामी नेपालमा औषध भने कति भन्ने कुरा आउन सक्ला। ओभरअलमा 55% चाहिँ वर्षा भएको छ।
0: यसैबीच विपद व्यवस्थापन प्राधिकरणले सर्प दंशको रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना 2083 हिजो सार्वजनिक गरेको छ, जसमा सर्पदंशको उपचारलाई थप व्यवस्थित गर्ने प्रभावकारी बनाउने विषयवस्तुहरू उल्लेख गरिएको छ। जनस्वास्थ्यको प्रभाव के कस्तो देखिन्छ भन्ने बारेमा पनि व्याख्या विश्लेषण टिप्पणी गरिएको छ। सामाजिक रूपमा पर्ने प्रभावमा सामाजिक भय र असुरक्षामा वृद्धि, परिवारको आय आर्जनमा ह्रास, महिला बाल बालिका, अपाङ्गता भएका व्यक्ति तथा विभिन्न विपन्न लगायतका संकटासन्न समूहमा उच्च जोखिम देखिएको उल्लेख गरिएको छ। यसबाट उपचार खर्चमा वृद्धि, श्रम शक्तिको ह्रास, गरीबीको वृद्धि, राज्य कोषमा अतिरिक्त व्यवहार पर्ने र यसले आर्थिक क्षेत्रमा पनि प्रभाव पार्ने प्रतिवेदनमा कार्ययोजनामा उल्लेख गरिएको छ। पर्यावरणीय सन्तुलनमा नकारात्मक असर पर्ने र मानव सर्प द्वन्द वृद्धि हुने वातावरणीय प्रभावको पनि व्याख्या विश्लेषण गरिएको छ भने प्राकृतिक तथा वातावरणीय कारणमा तापक्रम बढ़ेको कारण, मनसून जन्य गतिविधिमा बढ़ोत्तरी, जलवायु परिवर्तन र वन विनाश, प्राकृतिक वासस्थान को क्षयीकरणका कारण पनि सर्पदंशका घटनाहरू बढ़दै गएको उल्लेख गरिएको छ। सामाजिक तथा आर्थिक कारणमा भूइँमा झुलबिनै सुत्ने चलन, घर बाहिर शौचालय, आवासमा पर्याप्त प्रकारको व्यवस्था नहुनु, अन्धविश्वास तथा झारफूक, सुरक्षा सामग्री र सावधानी बिना कृषि एवं घरायसी कार्यमा संलग्न हुनु, गरीबी र सर्पद्वन्द वृद्धि हुने वातावरणीय प्रभावको पनि व्याख्या विश्लेषण गरिएको छ भने प्राकृतिक तथा वातावरणीय कारणमा तापक्रम बढ़ेको कारण, मनसून जन्य गतिविधिमा बढ़ोत्तरी, जलवायु परिवर्तन र वन

0: समुदाय तथा घर परिवारको विस्तार त्यसैगरी स्वास्थ्य क्षेत्रमा एन्टीभेनमको पर्याप्त मौजदातको व्यवस्था गर्ने स्वास्थ्यकर्मीलाई नियमित तालिम दिने आईसीयू र भेन्टिलेटर क्षमता विस्तार गर्ने लगायतका विभिन्न विषयवस्तु पनि कार्ययोजनामा उल्लेख गरिएको छ। आफ्नो ठाउँ वरिपरि पाइने सर्पहरूको बारेमा जानकारी राख्ने सर्प कस्तो ठाउँमा बस्छ जुन बेलामा बाहिर निस्कन्छन् कुन समयमा बढ़ी सक्रिय हुन्छन् भन्ने बारेमा थाहा पाई राख्नुपर्ने पनि सर्पको टोकाईबाट बच्ने विभिन्न विषयवस्तुमा उल्लेख गरिएको छ। रातको समयमा बाहिर निस्कँदा उज्यालो बत्ती वा टर्च लाइट र लट्ठी लिएर निस्कने ढुंगाका काप तथा झाड़ीहरूमा काम गर्दा विशेष सावधानी अपनाउनु पर्ने घर वरपर झाड़ी काठको थुप्रो र फोहोर नराख्ने जमीनका प्वालहरू पूरा गर्ने त्यसलाई पूर्ने सम्भव भएमा भुइँमा नसुत्ने सुद्धा झुल लगाउने घरका झ्याल ढोकामा जाली हाल्ने लगायतका विभिन्न विषयवस्तुलाई पालना गराउनुपर्ने पनि कार्ययोजनामा उल्लेख गरिएको छ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा विपद प्रति कार्यका लागि नागरिकको सहभागिता र गर्न सकिने सहयोग
2: जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुन सक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौं।
0: ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन त्यसै गरी एमसीसीको म्याथ थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो लगायतका खबर बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
3: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोसिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौ।
4: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
3: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
4: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
6: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
5: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
6: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
5: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
6: छोराछोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
5: बाल विवाह रोकौं, छोराछोरीको सपना जोगाउ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
7: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल बिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
8: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स, बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtiaye.org, फोन नम्बर 01-5224-352-5224-353।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सीआईएन खबर .com तथा मोबाइल एप

0: सीआईएन र नेपाली पात्रबाट पनि सीआईएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको गोर्खापत्रको पहिलो पृष्ठमा भारतका स्थल सेना अध्यक्षलाई मानार्थ महारथी दर्जा प्रदान शीर्षकमा खबर प्रकाशित छ भने सबै जिल्लामा पुग्यो सरकारी कुरियर सेवा शीर्षकमा अर्को खबर प्रकाशित छ। भदौ 1 गतेसम्म 251,501 थान राहदानी हुलाक मार्फत जिल्ला प्रशासन कार्यालयमा पुर्याइएको छ। तीमध्ये 8,712 थान राहदानी सेवाग्राहीका घर घरमै वितरण गरिएको छ। आकस्मिक उपचार घर घरमै शीर्षकमा अर्को खबर प्रकाशित छ। बिरामी अस्पताल धाउनु पर्दैन, चिकित्सक नै घरमा आइपुग्छन्। यो ललितपुरको खबर हो। कुनै पनि समयमा अचानक स्वास्थ्य अवस्था बिग्रियो, घरमा वृद्ध वृद्धा हुनुहुन्छ वा बिरामीलाई अस्पतालसम्म लैजानु पर्ने नसक्ने अवस्था आयो भने अब एम्बुलेन्स खोज्दै भौतारिरहनु पर्दैन। फोन गरेको 15 मिनटभित्र ललितपुर महानगरपालिकाले चिकित्सक र एम्बुलेन्स बिरामीको घरमै पुर्याउने व्यवस्था गरेको छ। त्यस्तै भित्रपृष्ठमा मुख्यमन्त्री बानियाद्वारा राजीनामा शीर्षकमा अर्को खबर छ। बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाले आफ्नो एक वर्षीय कार्यकालमा सरकारले गरेका प्रमुख 28 कामको विवरण प्रदेशसभामा प्रस्तुत गर्दै पदबाट राजीनामा दिनुभएको छ। त्यस्तै भित्रपृष्ठमा पोषण अभावमा महिला स्वास्थ्य जोखिम शीर्षकमा मुगुको खबर प्रकाशित छ। त्यस्तै कारोबारको पहिलो पृष्ठमा अब खुला रूपमा खाद्य वस्तु बिक्रीमा प्रतिबन्ध शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। सरकारले खाद्य वस्तुको खुला बिक्री वितरणमा प्रतिबन्ध लगाउने भएको छ। बजारमा दाल चामल गेडागुडी जस्ता खाद्य वस्तु खुला रूपमा बिक्री भइरहेकोमा सरकारले आगामी दिनमा खुला बिक्रीमा रोक लगाउने भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले हालै सार्वजनिक गरेको राष्ट्रिय आपूर्ति नीतिको मसुदामा खुला बिक्री वितरणमा निरुत्साहित गर्ने उल्लेख गरिएको छ।
0: नागरिक दैनिकमा चरम ढिला सुस्तीका 3 नमूना पुल शीर्षकमा खबर छापिएको छ। मदन ठाकुरले रौतहटबाट लेख्नु भएको हो। 2066 सालमा शिलान्यास भएको बडहरुवा स्थित बागमती नदी पुल, 2071 असार 29 गते शिलान्यास भएको टिकुलिया घाट स्थित लालबकैया नदी पुल र 2073 असार 28 गते ठेक्का सम्झौता भएको गंगा पिपरा पुल अझै पनि अधूरै रहेको पनि उल्लेख गरिएको छ। उपत्यका पूर्वाधार सुधार्न 5 अर्बका योजना शीर्षकमा भुवन शर्माले लेख्नु भएको खबर छ भने सन्तोष पोखरेलले पोखराबाट पुल नबन्दा 43 किलोमिटर यात्रा गर्नुपर्ने बाध्यता शीर्षकमा खबर लेख्नु भएको छ। कांग्रेस महाधिवेशन असोजमै शीर्षकमा खबर छ। नेपाली कांग्रेसले पार्टीको 15 महाधिवेशन असोज 16 देखि 19 गतेसम्म हुने दोहोर्याएको छ। एक सातादेखि जारी केन्द्रीय समितिको बैठकमा हिजो सभापति गगन थापाले संवैधानिक व्यवस्था अनुसार पनि महाधिवेशन मिति सार्न नमिल्ने र नसर्ने बताउनु भएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाका सभापति रवि लामिछानेले पार्टीभित्र कुनै पनि प्रकारको गुट उपगुट नरहेको दावी गर्नुभएको छ। पार्टीभित्र भने सभापति लामिछाने र प्रधानमन्त्री समेत रहेका वरिष्ठ नेता बालेन्द्र शाहबीच 2 स्पष्ट धार देखिन थालेको छ। केन्द्रीय कार्यालय वनस्थलीमा हिजो आयोजित कार्यक्रममा लामिछानेले पार्टीमा गुट उपगुटको कुरा गरे त्यो मनोरञ्जन मात्र हुने टिप्पणी गर्नुभयो। अर्को खबर छापिएको छ। भित्री पन्नामा जाजरकोट र रोल्पामा पहिरोले उठीबास शीर्षकमा यो खबर गोविन्द केसीले वीरेन्द्रनगर सुर्खेतबाट लेख्नु भएको हो। अन्नपूर्ण पोस्ट दैनिकमा सिंहदरबारले अधिकार दियो हस्तक्षेप गर्न छोडेन शीर्षकमा खबर छापिएको छ। संविधानले दिएको अधिकार र नागरिकका असीमित अपेक्षाका बीच स्थानीय सरकार जनताको घर आँगनको सरकारका रूपमा स्थापित छ। सीमित बजेट कटौती कानूनी झन्झट झल्दै पनि महामारीको संकटदेखि दूरदराजमा विकास पुर्याउनेसम्म स्थानीय सरकार नागरिकको पहिलो र बलियो सहारा बनेका छन् तर पनि हस्तक्षेपको अनुभव गरेको कति जनप्रतिनिधिको भनाई छ। सरकार र वैदेशिक रोजगार व्यवसायी बीच सहमति भएको बारेमा पनि खबर छापिएको छ। केही दिनदेखि कार्यवाही ठप्प पारेर आन्दोलनमा उत्रिएका वैदेशिक रोजगार व्यवसायीहरूले आन्दोलन स्थगित गरेका छन्। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा हिजो भएको छलफलपछि आन्दोलनका कार्यक्रम तत्काललाई फिर्ता गरिएको हो। श्रम मन्त्री रामजी यादव, श्रम मन्त्रालयका सचिव लगायतको उपस्थितिमा वैदेशिक रोजगार व्यवसायी संघका पदाधिकारी बीच 3 घण्टा लामो छलफल चलेको थियो। कान्तिपुर दैनिकमा एमसीसीको म्याथ थप्ने प्रस्ताव तीन महिनादेखि अर्थमै रोकियो शीर्षकमा अनिल गिरीले लेख्नु भएको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद एक वर्ष थप नगरिएको प्रस्ताव तीन महिनादेखि अर्थ मन्त्रालयमा छ, अमेरिका पठाउन ढिलाइ भएको छ। कांग्रेस संस्थापनले असोजमै महाधिवेशन गराउने, देउबा पक्षमा धर्म सम्बन्धी मामिलाले विवाद शीर्षकमा कुलचन्द्र नेउपानेले भित्रीपन्नामा लेख्नु भएको छ। सम्पादक श्रेष्ठ हिरासत मुक्त शीर्षकमा दया दुधराज र कृष्ण बहाबले लेख्नु भएको खबर छ। सर्वोच्च अदालतले थुनामुक्त गर्न दिएको परमादेशपछि हिजो जुनास्ता साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ हिरासत मुक्त हुनु भएको हो। भित्रीपन्नामा निजी क्षेत्रको विश्वास बढ़ाउन औद्योगिक सुरक्षा बल पुनस्थापना गरिँदै शीर्षकमा कृष्ण प्रसाई लेख्नुहुन्छ। बारम्बार भइरहेका तोडफोड़ र सम्पत्ति क्षतिको घटनाका बीच सरकारले निजी क्षेत्रलाई आश्वस्त पार्दै नयाँ लगानी आकर्षित गर्ने प्रयास स्वरूप औद्योगिक सुरक्षा बलको अवधारणा प्रस्तुत गरेको छ। डलर महँगिदा विद्युत प्राधिकरणको नाफा घट्यो शीर्षकमा सीमा तामाङले लेख्नु भएको खबर रहेको छ भने महँगीलाई ठेगाना चाहिँदैन शीर्षकमा अनुप काफ्लेले लेख्नु भएको छ। महँगीलाई तपाईँको नयाँ ठेगाना होइन, केवल एपिटाइट चाहिने रहेछ। यसै वर्षको शुरूतिर अमेरिकाबाट नेपाल फर्किएका व्यक्तिले यस्तो अनुभव सुनाएको पनि खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। संयुक्त राष्ट्र मानवीय मामिला समूह कार्यालयले गत वर्ष विश्वभर 350 सहायता कर्मीको मृत्यु भएको जनाएको छ। ओसीएचएका अनुसार विश्वभर 350 सहायता कर्मी मारिएको र सबैभन्दा बढ़ी गाजा र सुडानमा मारिएको बताइएको हो। संयुक्त राष्ट्र संघले मानवतावादीमाथिको आक्रमणको निन्दा समेत गरेको छ। गत वर्ष सबैभन्दा धेरै गाजामा 186 सहायता कर्मी विभिन्न आक्रमणमा मारिएका थिए। म्यानमारको यांगुनमा गम्भीर पखालाका कारण 500 जना भन्दा बढ़ी अस्पताल भर्ना भएका छन् भने 150 जनामा हैजाको भाइरस संक्रमण पुष्टि भएको छ। 500 भन्दा बढ़ी गृहयुद्ध 5 वर्षभन्दा बढ़ी गृहयुद्ध पछि म्यानमारको पूर्वाधार र स्वास्थ्य क्षेत्र कमजोर बन्दै गएको विश्लेषण भएका छन्। अगस्त 9 देखि करिब एक हप्ताको समयमा 500 जनामा पखाला भएको अस्पतालले चिकित्सकहरूले बताएका छन्। देशको सबैभन्दा ठूलो शहर यांगुनमा हैजाको समस्या हुनुलाई वर्षाको पानीको शुद्धता सम्बन्धी समस्या रहेको समेत बताइएको छ। र यमनमा पूर्ण युद्धमा फर्किने जोखिम बढ़िरहेको संयुक्त राष्ट्र संघ मानवाधिकार संगठनले जनाएको छ। यमनमा बढ़दो शत्रुताका कारण नागरिकको मृत्यु हुने गरेको प्रति चिन्ता व्यक्त गर्दै देशलाई पूर्ण रूपमा युद्धमा धकेल्नबाट जोगाउन प्रयास गर्न समेत राष्ट्रिय मानव अधिकार संगठनले जनाएको छ। एक दशक भन्दा बढ़ी गृहयुद्धमा फँसेको यमन गत महिना मध्य पूर्व युद्धमा तानिएको पछिल्लो देश बनेको थियो। इरान समर्थित हुतीहरूले साउदी सम्बन्धी समर्थित सरकारसँगको सन् 2022 युद्ध विराम तोडेर उनीहरूको नियन्त्रण क्षेत्रमा आक्रमण गरेका थिए। पछिल्लो हिंसाले अरब प्रायद्वीपको सबैभन्दा गरीब देशमा युद्ध फर्किने आशंका समेत बढ़ेको राष्ट्रसंघले जनाएको हो।
0: साझा खबरमा अब खेल खबर। नागपञ्चमीको अवसरमा ललितपुरको नागदह क्षेत्रमा आयोजना गरिएको तेस्रो हिस्स रनमा 291 धावक धाविकाले सहभागिता जनाएका छन्। हिमालयन रनिङ क्लबले दौड़लाई खेलकुदसँगै संस्कृति सम्पदा पर्यटन स्वास्थ्य र सामुदायिक भाइचारासँग जोड़ने उद्देश्यले यो आयोजना गरिएको जनाएको छ। अर्जुन कुलुङ राई र मंजू सुनवार ब्याकयार्ड अल्ट्रा रेस 2026 विजेता हुनुभएको छ। अल्ट्रा ट्रेल नेपालको आयोजनामा भएको ट्रेलमा एक्सटेपबाट खेलेका अर्जुन पुरूष र महिलामा मंजू विजेता हुनुभएको हो। अर्जुनले 33 लूप पूरा गरी शीर्ष स्थानमा रहेर नयाँ कोर्स रेकर्ड बनाउनु भएको छ। यसअघि 32 लूपको कोर्स रेकर्ड हेमन्त राणाको नाममा रहेको थियो। मंजूले पनि कोर्स रेकर्ड कायम गर्ने क्रममा 14 लूप पूरा गर्नुभएको हो। यसअघि 12 लूपको कोर्स रेकर्ड गरिएको थियो। र न्यूजील्याण्डका तीव्र गतिका बलर स्कट कुकलेनले लगातार तेस्रो सीजन सुदूरपश्चिम रोयल्सबाटै नेपाल प्रिमियर लीग एनपीएलमा खेल्नुहुने भएको छ। सुदूरपश्चिमले उहाँलाई तेस्रो संस्करणका लागि अनुबन्ध गरेको हो। एनपीएलको तेस्रो संस्करण दशैं लगतै शुरू हुने तालिका छ। कुकलेनले यसअघि सुदूरपश्चिमबाटै पहिलो दुई संस्करण पनि खेलिसक्नु भएको छ। दोस्रो संस्करणमा कुगलेनले नौ खेलमा 10 विकेट लिनुभएको थियो। सुदूरपश्चिमले आगामी कार्तिक 9 गतेदेखि शुरू हुने तेस्रो संस्करणको एनपीएलका लागि दोस्रो विदेशी खेलाड़ीको रूपमा स्कटलाई अनुबन्ध गरेको हो।
1: विपद पूर्व तयारी र प्रतिकारका लागि नागरिक सहभागिता बढ़ाउन चालिएका कदम कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।

0: एकमात्र डीटीएच सेवा डिस्ट होम डिस्ट होम खुशी को कनेक्शन सामाजिक रूपांतरण का लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन
1: साझा खबरमा अब विपद व्यवस्थापनका लागि नागरिकको सहभागिताको कुरा अझै डेढ महिना मनसून सक्रिय रहने खबर सार्वजनिक भएको छ मौसमजन्य विपदबाट बच्न र उपचारका लागि नागरिकले कसरी सहयोग गर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार्य शाखा प्रमुख रामबहादुर केसीसँग हामीले सोधेका छौं
2: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिनी राखेका छौँ हाम्रा खोज उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामीले म्याक्सिमम रूपमा चाहिँ परिचालन गरिराखेका छौँ र यसमा अर्को कुरा पनि हामीले ध्यान दिनुपर्ने के भने अब राज्यले मात्रै सबै गर्छ भन्ने होइन हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ जस्तो कि राज्यबाट आएका सूचनाहरू पूर्वानुमानहरूलाई चाहिँ इमान्दारीपूर्वक पालना गर्ने राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले चाहिँ पालना गरिदियौँ भने त्यसबाट हुने जनजनको क्षति चाहिँ न्यूनीकरण गर्न सकिन्छ हामी चाहिँ यात्रा गर्न चाहिँ आज चाहिँ त्यो सडकमा मानौँ मुगली नारायणी सडकमा मानव जोखिमपूर्ण छ त्यहाँ चाहिँ यात्रा नगर्नु भनिसकेपछि त्यहाँ यात्रा गर्न भएन नागरिकले पनि होइन म जोखिम मै लिन्छु म जसरी नै यात्रा गर्छु भन्नुभयो नि त हामी त के गर्न सक्छ हामी जसरी रोक्नु पर्ने हुन्छ फेरि हो त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई नै फाइदा हुन्छ हामीलाई नै तपाईँको चाहिँ राम्रो हुन्छ
3: सरकारले सहयोग गर्ने भनेको नहिँड्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि अथवा मौसमजन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका संकेतहरू आइसकेको अवस्थामा पनि सरकारलाई कसै गरी सहयोग गर्न सक्छ
2: एकदमै सर एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो त्यही अनुसार हजुरहरू सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिमपूर्ण देख्नु भएको छ मानव पहिरोको जोखिमहरू छ अथवा बारी डुबानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने 1, 2, 3, 4 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू जस्तै स्थानीय तह हुन सक्छ वडा सदस्य अध्यक्षजीहरू हुन सक्नुहुन्छ अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समितिको चाहिँ संयन्त्र हुनसक्छ अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिने हो त्यही अनुसारले तपाईँले रिपोर्टिङ गरिदिनु भयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जसले गर्दा क्षति न्यूनीकरण हुन सक्छ त्यो सूचना दिएर पनि हजुरहरूले चाहिँ यो सहयोग गर्न सक्नुहुन्छ राज्यलाई
3: प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ वडा पालिका प्रदेश संघमा उद्धार टोली समिति बनाइएको हुन्छ अरे तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन् स्रोत साधन नभए पनि जुगाड गरेरै भए पनि प्रयास गर्छन् अनि विकट गाउँमा त झन उद्वेग लाग्दो अवस्था छ यसपालि हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनेर सोध्नु भएको छ
2: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ त्यही भएको हुनाले जस्तो कि तपाईँको चाहिँ सधैँ चाहिँ अब जैसे सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा विभिन्न मौसमी प्रतिकूलता कारणले गर्दा के अरे तपाईँको उद्धार कर्मीहरू समयमा नपुग्ने सन्दर्भमा अब हामीले चाहिँ समुदायले नै बलियो बनाउनुपर्छ भनेर काम गरिराखेका छौँ अहिले पनि हामीले के गरिरहेको छौँ भन्दाखेरि विभिन्न पालिकासँग मिलेर हाम्रो चाहिँ त्यहाँको पालिका त्यस्तै गरेर हाम्रो सशस्त्र परिबल नेपालले पनि त्यो काम गरिराखेको छ त्यस्तै हाम्रो विकास साझेदारहरूले पनि त्यसमा सहयोग गरिराख्नु भएको छ हामीले विपद स्वयंसेवा आधारभूत तालिम गराएर प्रत्येक पालिकामा चाहिँ 24 जना को चाहिँ विपद स्वयंसेवक तालिम सञ्चालन गर्ने 24 जनालाई त्यो प्रकारको तालिम दिने भनेर चाहिँ त्यो अभियान नै हामीले अगाडि बढाएका छौँ यो आर्थिक वर्ष 82-83 10 भन्दा बढी पालिकामा हामीले यो प्रकारको तालिम चाहिँ बनाएका छौँ त्यसै सशस्त्र परिबल नेपालले पनि त्यो प्रकारको चाहिँ तपाईँको चाहिँ तालिमहरू दिएको छ यो भनेको समुदायले बलियो बनाउनुपर्छ भन्ने
1: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव प्रतिकार शाखा प्रमुख राम बहादुर केसीसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक सांसदहरूले उठाएको प्रश्नको जवाब दिन 5 महिनापछि प्रधानमन्त्रीलाई सभामुखको निर्देशन संसदमा भदौ 10 गते प्रश्नोत्तर हुने ओली प्रचण्ड सहमतिको 23 दिनपछि कोशीमा नयाँ गठबन्धन
4: मनसून अझै डेढ महिना सक्रिय रहने सर्पदंश रोकथाम र नियन्त्रण सम्बन्धी पूर्व तयारी र प्रतिकार योजना सार्वजनिक नागरिक सहभागिता बढ़ाउने अभियान पनि चल्दै
1: एमसीसीको म्याद थप्ने प्रस्ताव 3 महिनादेखि अर्थमै रोकियो पूँजीगत खर्चमा सामान्य सुधार दोस्रो करदाता पुरस्कार सार्वजनिक तिला 2 का लागि लगानी सम्झौता
4: गत वर्ष विश्वभरि विभिन्न आक्रमणमा 350 सहायता कर्मीको मृत्यु भएको राष्ट्रसंघको भनाई म्यानमारमा झाडा पखालाको प्रकोप बढ़दै यमनमा आन्तरिक द्वन्दले नागरिकमा त्रास
1: र अर्जुन कुलुङ राई र मंजूर सुनवारलाई ब्याक आर्ड अल्ट्रा रेसको उपाधि न्यूजील्याण्डका कुगे लेइन सुदूरपश्चिम रोयल्सबाट खेल्ने 2 विदेशी खेलाड़ी अनुबन्धित साझा खबरको अन्त्यमा कार्टुन कान्तिपुर दैनिकमा गजब सभा शीर्षकमा अविनले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ, पाँच महिनापछि भए पनि सभामुखको तर्फबाट प्रधानमन्त्रीलाई सांसदहरूले उठाएको प्रश्नको जवाब दिनको लागि निर्देशन भएको छ र यसलाई सर्वसाधारण नागरिकले भने अचम्मको घटनाको रूपमा पनि कतिपयले व्याख्या गरिराखेका छन्। एउटा बन्द कोठा छ, बन्द कोठाभित्र त्यहाँ टेलिभिजन जस्तो देखिन्छ अगाडिपट्टि, जहाँ लेखिएको छ सांसदका प्रश्नको जवाब दिन प्रमलाई सभामुखको निर्देशन र सभामा बसेर दुईजना व्यक्ति कुराकानी गरिराखेका छन्। लामो नाक भएका जस्ता देखिने व्यक्ति नजिकै रहेका व्यक्तितर्फ हेरेर केही भन्दैछन्। तल यस्तो लेखिएको छ, लो अब रातभरि सुत्न नपाउने हो, के थाहा कतिखेर फ्याट लाएर प्रधानमन्त्रीज्यूको जवाब आउने हो।
5: हवस् त प्राविधिक साथी रवि धितालाई धन्यवाद। अहिले ललित प्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयो। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज
1: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
2: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
2: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
3: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
4: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मदिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षेमिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्। कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आँतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 39 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। सभामुखको रूलिङ पछि संसदमा प्रधानमन्त्रीले जवाफ दिने नीति तय। भदौ 10 गते प्रत्यक्ष प्रश्नोत्तर हुने। कोशी प्रदेशमा पुरानै नेतृत्वमा नयाँ गठबन्धनको सरकार। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठ विरूद्ध उपसभामुख ठाकुरको जाहेरी। बागमती प्रदेशमा नयाँ सरकार गठनको बाटो खुल्यो। र ओमानमा बमबारी गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको धम्की।
1: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू? कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ। ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
2: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
0: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
0: अब समाचार विस्तारमा। भदौ 10 गते संसदमा प्रधानमन्त्रीसँग सांसदहरूको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डीपी अर्यालले हिजो प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि समय तोकेका हुन्। प्रतिनिधि सभा नियमावलीको नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था रहेको छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उनको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो साताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख छ। सोही व्यवस्था अनुसार सभामुखले भदौ 10 को समय तोकेका हुन्। हिजोको प्रतिनिधि सभा बैठकबाट सभामुख अर्यालले प्रधानमन्त्रीलाई सदनमा उपस्थित भएर सांसदको प्रश्नको जवाफ दिन निर्देशन दिएका थिए। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीचको सहमतिपछि कोशी प्रदेशमा पुरानै नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्ड बीच तीन बुधे सहमति भएको 23 दिनपछि कोशी प्रदेशमा हिक्मत कुमार कार्कीको नेतृत्वमा नयाँ गठबन्धनको सरकार बनेको हो। यसअघि एमाले कंग्रेस गठबन्धन हुँदा पनि कार्कीकै नेतृत्वमा गठबन्धनको सरकार थियो। तीन बुधे सहमतिपछि ओलीले कोशी प्रदेशको मुख्यमन्त्रीबाट हिक्मत कुमार कार्कीलाई हटाएर तिल कुमार र मेङमाङ बोलाई मुख्यमन्त्री बनाउन चाहेका थिए। कार्कीलाई हटाउने प्रयास सफल नभएपछि ओली पछाडि हटेका हुन्। कार्कीको निरन्तरता सुनिश्चित भएपछि नेकपा सरकारमा सहभागी भएको हो। यसअघि कार्कीको नेतृत्वमा कंग्रेसबाट 4 मन्त्री र 1 राज्य मन्त्री सहभागी थिए। नेकपा पनि 4 मन्त्री र 1 राज्य मन्त्री लिएर सरकारमा सहभागी भएको हो। नेकपाले सरकारमा 5 जनालाई पठाउँदा 3 जना महिला रहेका छनृ पाँचै जनाले सोमबार अपरान्ह शपथ ग्रहण गरेका छन्। इलामबाट निर्वाचित सांसद खिनु लङवाज, लिम्बु पर्यटन वन तथा वातावरण मन्त्री बनेकी छन्। पूर्व एकीकृत समाजवादी पार्टीको तर्फबाट मन्त्री भएकी उनले प्रदेश सरकारमा नेकपाको नेतृत्व गरेकी छन्। उनी लगातार दुईपटक प्रदेश सांसद निर्वाचित भएकी थिइन्। बागमती प्रदेशमा नयाँ सरकार गठनका लागि दावी पेश गर्न सब प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले आह्वान गरेका छन्। मुख्यमन्त्री इन्द्रबहादुर बानियाले दिएको राजीनामा स्वीकृत गर्दै उनले मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेका हुन्। बागमतीमा बहुमत जुटाउन सक्ने प्रदेशसभा सदस्यलाई मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरिएको छ। राजीनामा स्वीकृत भएसँगै नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई भदौ 4 गते बिहिबार अपरान्ह 4 बजेसम्म मुख्यमन्त्रीमा दावी पेश गर्न भनिएको छ। यो सँगै बागमतीमा नयाँ सरकार गठन प्रक्रिया औपचारिक रूपमा शुरू भएको छ। अब नेकपा र एमाले बीच प्रदेशहरूमा संयुक्त सरकार सञ्चालन गर्ने पूर्व सहमतिलाई टेकेर सोही अनुसार सरकार गठन हुने नेताहरूको भनाई छ। दुई दलीय भागभण्डा अनुसार बागमती सरकारको नेतृत्व एमाले गर्ने सहमति भइसकेको छ, तर बहुमत जुटाउन भने सकस परेको छ। 104 सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्दछ, तर नेकपा र एमालेसँग 51 जना मात्रै सांसद रहेकाले बहुमत जुटाउन अन्य साना दलको समर्थन आवश्यक छ। नेकपा र एमालेलाई सरकार गठनका लागि हाम्रो नेपाली पार्टीको दुई सांसदले मात्रै नपुग्ने भएकाले बहुमत जुटाउन राप्रपाको साथ निर्णायक देखिएको छ। तर राप्रपाले तत्काल सरकारको अंकगणितीय खेलमा नलाग्ने निर्णय गरेको छ। संविधानको धारा 186 प्रदेशसभामा प्रस्तुत प्रस्तावको निर्णय उपस्थित बहुमत सदस्यहरूको मतदानबाट हुने व्यवस्था छ, तर सो धाराले सभाको अध्यक्षता गर्नेलाई मत दिने अधिकार दिएको छैन। बागमतीमा सभामुख नहुँदा एमालेबाट उपसभामुख परिरहेकी अप्सरा चापागाईले प्रदेशसभाको अध्यक्षता गरिरहेकी छन्। सोही कारण एमाले र नेकपालाई बागमतीमा नयाँ सरकार गठनका लागि बहुमत जुटाउन सकस परिरहेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
4: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
5: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रत बन्ध, सेमिनार, सभा सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
6: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार
5: श्रीबन्ध, सेमिनार, सभा सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक

0: र कृष्ण श्रेष्ठ 9864002041
1: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा
2: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ
3: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ
3: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्
2: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा
4: तपाई यतिखेर हाम्रो रेडियो र जीडीएफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ अब बाँकी समाचार उपसभामुख रूबी ठाकुरले जनआशाका प्रधान सम्पादक किशोर श्रेष्ठ विरूद्ध जाहेरी दिएकी छन् सोमबार उनले जिल्ला प्रहरी परिषद ललितपुरमा जाहेरी दिएकी हुन् उपसभामुख ठाकुरले जाहेरी दिएको ललितपुरका एसएसपी तुल बहादुर कार्कीले जानकारी दिए उपसभामुख ठाकुर विरूद्ध जनआस्थामा केही दिन अघि एउटा सामग्री प्रकाशन भएको थियो उपसभामुखले सो पत्रिकाले आफ्नो चरित्र प्रतिष्ठा र सामाजिक मर्यादामा आँच पुग्ने गरी अनलाइन सामग्री प्रकाशित गरेको भन्दै ठाकुरले उनलाई कार्यवाही गर्न माग गरेकी छन् उपसभामुख ठाकुरले श्रेष्ठ विरूद्ध विद्युतीय कसुर ऐन 2063 अनुसारको कसुरमा अनुसन्धान गर्नुपर्ने जाहेरीमा उल्लेख गरेकी छन् यसअघि बुधबार साँझ पक्राउ परेका किशोर श्रेष्ठलाई हिजो सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो साउन 25 जनआस्था .com सप्तरी क्षेत्र नम्बर 3 निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित एक सामग्री प्रकाशन भएको थियो श्रेष्ठले सांसद चौधरीसँग एक युवतीको तस्विर सार्वजनिक गरेका थिए सो प्रकरणमा प्रहरीले उनलाई पक्राउ गरेको थियो विशेष अदालतले सम्पत्ति शुद्धिकरणको आरोप खेपिरहेका सहसचिव मदन दाहाललाई 15 लाख तरौटीमा छाड्न आदेश दिएको छ विशेष अदालतमा हाजिर भएर बयान गरेका दाहाललाई विशेष अदालतका सदस्यहरू नारायण प्रसाद पौडेल हेमन्त रावल र विदुर कोरेलाको इजलासले धरौटीमा छाड्न आदेश दिएको हो दाहालमाथि हिमालयन लाइन इन्सुरेन्स कम्पनीको कोषको करिब 4.27 करोड़ रूपियाँ दुरूपयोगमा भूमिका खेलेको आरोप लागेको थियो अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाहाल विरूद्ध 3,50,30,63,192 रूपियाँ बिगोको आधा सजाय माग गर्दै मुद्दा दायर गरेको थियो काभ्रेपलाञ्चोको खानीखोला गाउँपालिकामा भएको बोरेरूप जीप दुर्घटनाका घाइतेहरूलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ खानीखोला गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर थिङका अनुसार घाइतेहरूलाई हिजो दिउँसो सेनाको हेलिकप्टर मार्फत उपचारका लागि धुलीखेल अस्पताल पठाइएको हो दुर्घटनामा घाइते भएका काभ्रेपलाञ्चोको बनेपा नगरपालिका 14 का 25 वर्षका राहुल तामाङ खानीखोला 3 का 24 वर्षे प्रदीप जर्गा मगर खानीखोला 5 का बौद्धमान लामा सिन्धुपाल्चोक चौतारा नगरपालिकाका धनपति रावल र जीप चालक सिन्धुलीको सुनकोशी गाउँपालिकाका 28 वर्षे एस बहादुर तामाङलाई हेलिकप्टरबाट उद्धार गरी उपचारका लागि धुलीखेल अस्पताल लगिएको हो दुर्घटनामा परि दुईजनाको मृत्यु भएको काभ्रेका सूचना अधिकारी प्रहरी नायब परीक्षक रविन विष्टले जानकारी दिए दुर्घटनामा खानीखोला गाउँपालिका एक स्याउथलीमा हिजो मध्याह भएको जीव दुर्घटनामा खानीखोला 2 की 24 वर्षीय अनिता मोक्तान र खानीखोला

0: चारको 61 वर्षीय कनक बहादुर माझीको मृत्यु भएको हो। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। करिब 5 महिनापछि स्वदेश फर्केका कंग्रेसले वर्तमान सभापति शेरबहादुर देउवाले धर्मको विषयलाई उठान गरेका छन्। देउवा समूहको छुट्टै भेलाले धर्मको मुद्दा उठान गरेपछि राजनीतिक वृत्त तरंगित बनेको हो। प्रस्तुत छ एक रिपोर्ट।
1: जेन्जे आन्दोलनपछि 5 महिना विदेशमा उपचार गराएर फर्केका कांग्रेस निवर्तमान सभापति शेरबहादुर देउवाले अचानक धर्मको मुद्दा उठाएपछि राजनीतिक वृत्त तरंगित भएको छ। कांग्रेसको 14 महाधिवेशनबाट निर्वाचित देउवा पक्षले राष्ट्रिय भेला मार्फत सनातन धर्मलाई नेपालको राष्ट्रिय भेला मार्फत सनातन धर्मलाई नेपालको राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता जनाएर नयाँ राजनीति कोर्स शुरू गर्ने जनाउ दिएको हो। राष्ट्रिय भेलाबाट पारित 5 बुधे प्रस्तावमा सनातन धर्म संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखिएको छ, जबकि कांग्रेस ठूलो शक्ति रहेकै बेला धर्म निरपेक्षतालाई आत्मसात गरेको थियो। हिन्दू बौद्ध किरात र प्राकृत धर्मको संरक्षण गर्ने दायित्वलाई दृष्टिगत गरी सनातन धर्मलाई राष्ट्रको पहिचानका रूपमा अघि बढ़ाउने प्रतिबद्धता देउबार समूहले गरेको छ। यति मात्र होइन, सम्मेलनको समापन कार्यक्रममा देउबाले आफू हिन्दू भएको पटक पटक दोहोर्याएर यो विषयलाई राजनीतिक वृत्तमा प्रवेश गराएका छन्। आफू हिन्दू भए पनि सबै धर्म मान्ने स्वतन्त्रताको सम्मान गर्ने उनको भनाइ थियो। नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा आफू रहेको भन्दै देउबाले राष्ट्रिय भेलाको समापनमा आफू पशुपतिमा जाने पूजा गर्ने भन्दै हिन्दू भएको बताएका थिए। देउबाले बुद्ध प्रति माया श्रद्धा रहेको र बुद्धिज्मलाई आज संसारले मानेको पनि बताए। हिन्दू मतदातालाई प्रभावित पार्ने उद्देश्यले यो विषय अघि सारिएको हुन सक्ने अनुमान गरिएको छ। राष्ट्रिय भेलाको संयोजक बनेका शशांक कोइरालाले बेला बेलामा हिन्दू राष्ट्रका विषय उठाउँदै आएका छन्। 2 वर्ष अघि कोइरालाले विराटनगर विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै हिन्दू राष्ट्रका विषय जनमत संग्रह गराइनु पर्ने बताएका थिए। 2 वर्ष अघि ललितपुरमा भएको कांग्रेसको महासमिति बैठक स्थलमा सनातन हिन्दू राष्ट्रको पक्षमा चलाएको अभियानमा पनि कोइरालाले हस्ताक्षर गरेका थिए। यस अघि कांग्रेसका नेता तथा पूर्व सांसद शंकर भण्डारी समूहले राज संस्था र हिन्दू राष्ट्रका विषयमा आवाज उठाउँदै आएको छ। लक्ष्मी थामी, हाम्रो रेडियो चरीकोट।
0: 350 रूपियाँको सामान किनेका उपभोक्ताले सरकारको 10,00,000 पुरस्कार जितेका छन्। गणेश इलेक्ट्रोनिक्स एण्ड मोबाइल सेन्टरबाट 350 रूपियाँको सामान किनेका उपभोक्ताले बम्पर उपहारमा 10,00,000 रूपियाँ हात पारेका हुन्। करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तर्गत साउन महिनाको दोस्रो वार्षिक पुरस्कार घोषणा गरिएको छ। हिजो आन्तरिक राजस्व विभागले अर्थ मन्त्रालयमा आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डाक्टर सोनी मुवागे र अर्थ सचिव डाक्टर घनश्याम उपाध्यायले पुरस्कार विजेता घोषणा गरेका हुन्। विभागका अनुसार पछिल्लो 17 दिनको उपहार योजनामा कुल कारोबार संख्या 3,24,43,229 पुगेको छ। यिनै मध्येबाट हिजो 17 जना विजेता छनौट गरिएको हो, जसमा साउन 16 गतेदेखि 31 गतेसम्मका 17 दिनका 1-1 जनाले प्रति व्यक्ति 1,33,334 रूपियाँ जित्नेछन्। त्यसमध्ये उनीहरूले कर कटाएर खुद 1,00,000 रूपियाँ प्राप्त गर्नेछन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमा बमबारी गर्ने धम्की दिएका छन्। इरानसँगको वार्तामा अवरोध पुर्याए ओमानमा बमबारी गर्ने धम्की ट्रम्पले दिएको फक्स न्यूजलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। स्ट्रेट अफ होर्मुजमा ईरानी अवरोध हटाउनका लागि अमेरिका र इरान ओमानले ईरानसँग छुट्टा छुट्टै वार्ता गरिरहेका छन्। वार्ता भइरहेका बेला ट्रम्पले यस्तो चेतावनी दिएका हुन्। इरानले ओमानसँग चलिरहेको वार्ता परिणामोन्मुख भइरहेको बताएपछि ट्रम्पबाट यस्तो प्रतिक्रिया आएको हो। अमेरिका र इरान बीचको 60 दिने समझदारी पत्रको अवधि समाप्त हुने क्रममा रहँदा दुई राष्ट्रबीचको वार्ता पनि अन्यलमा परेको छ। गत फेब्रुअरीमा अमेरिका र इजरायलले संयुक्त रूपमा इरानमाथि आक्रमण गरेसँगै स्ट्रेट अफ होर्मुजमा ईरानी अवरोध कायम हुँदै आएको छ। विश्वलाई नै प्रभावित पार्ने ईरानी अवरोध हटाउनका लागि विभिन्न पहल भइरहेको छ। स्ट्रेट अफ होर्मुजको दक्षिणी क्षेत्रमा पर्ने ओमानले यस मामिलामा आफू तटस्थ रहेको बताउँदै आएको छ। ओमानले पटक पटक ईरानी हमला समेत बेहोरिरहेको छ। यद्यपि होर्मुजको निर्वाह संचालनका लागि उसले तेहरानसँग संवादमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बीबीसीले जनाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ओमानमा बमबारी गर्ने धम्की दिएको सम्बन्धी समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यही सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते। दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना। दुलिखेल अस्पतालद्वारा संचालित दुलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपराह 4 बजेसम्म ओपीडी सेवा, 24 घण्टा आकस्मिक सेवा, बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित संचालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
3: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
3: सम्पर्क नम्बर 0949412020।
2: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: बाछा कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डीडीसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोस, साखिने, सुस्ता, सिमावती, जपे, भीरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949 421 02।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए त पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खोलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 好大个物业把你拿去给俺扛哦！我站了路，我站了了路，没完的垃圾我站着等着过新完了，过来留你个老爱看，俺我先过你，好我那啥我那都干，我再给你留了再我请你。
1: 耶，他为了给不你台钱的可干净，他为了把你个香槟的香槟的北京市 rental and catering service 这个什么白眼睛。
0: 哎，我抓你过来，你好，我请我送你那啥子。
2: हजुर हरकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410228883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: होइन है भाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन भाँडाहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
7: पाण्डोहरू गइहालौ न, दैट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 98440652993 र 98441119।
8: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
9: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालु आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548417 98545552 048545562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।

0: कसको टिभी बोक्नु नि भिटी, आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त होइन?
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छन् नि, सके गर्ने?
0: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्च देखि माथिको एलईडी किन्दा दिस होम सिपेमा ए हाफ फ्रिज, डी फ्रिज, एलईडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
3: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
4: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
5: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
4: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32-4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
5: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
4: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32-4 काभ्रे बगर दोलखा।
6: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: Jackus da kalla du bani mi sai koraita. Ani da kadeno.
1: हैनै बुढा डीडीसीको लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको? बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दूध! अबदेखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमल्ती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना।
6: धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
5: हाम्रा सेवाहरू:
6: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
5: 24 घण्टा आकस्मिक सेवा,
6: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
5: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
6: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
5: 24 घण्टा फार्मेसी सेवा,
6: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
5: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
6: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
5: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
6: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
5: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
6: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 049-412-020।
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
0: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुली रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुझिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास कृषि संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिंगुटी, लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: कठै बनिलैलै कसको टिभी बोक्नु नि भिटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त, होइन?
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोटबाट चरी घ्यान जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सकिगयो नि।
3: ए हो र, त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 ओम सिपेमा,
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98 44 39 81 42 र 98 44 01 60 814।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ। कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि? कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डोहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: ग्रुप फाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844111900।
5: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117, 9854055562, 0848545062 र 0949421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार, वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: छोराको उयो पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता के ल्याउने होला त?
6: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
7: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
8: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
9: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883, 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
10: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस, चरिकोट, दोलखा।

Kiku

0: तपाई आफ्नो स्वास्थ्यप्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गोटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गेटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिङ्गेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 49.1 FM 802 र 49.1 FM 844
3: यो हो हाम्रो रेडियो 103.4 MHz
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना
4: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ
2: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा
2: 24 घण्टा आकस्मिक सेवा
4: बालरोग विशेषज्ञ सेवा इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना
2: 24 घण्टा फार्मेसी सेवा
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन
2: हाड जोर्नी सम्बन्धी विशेषज्ञ उपचार सेवा विशेषज्ञ चिकित्सकबाट दन्त सेवा
4: हाड जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका हड्डी खिएका नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा
2: ईसीजी भिडियो एक्सरे तथा प्रयोगशाला जाँच
4: रगत सम्बन्धी मृगौला मुटु र कलेजोको जाँच थाइरोइड जाँच
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 049-412-020
2: धुलिखेल अस्पताल दोलखा

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि

रिजर्व सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीको

0: आफै नै बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस बिहे तिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाको हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ तनावै तनाव छ गोजीमा 2 रुपियाँ छैन
2: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो
1: के हुनु नि बित्ति मनोकामनाको कुरा हो नि होइन
0: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
0: उसो भए पाँडे गइहालौ नि ढिला नगरौ न
1: कहाँ हुनु नि कृषि विकास बैङ्क अगाडि छ नि होइन
2: पाण्डहरू गइहालौ न
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
4: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना
1: राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9855555062 04545562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ।
0: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई रामेछाप
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 57 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झान होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 1098 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिन्चोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।

0: 好大功力把你拿去给俺扛哦！我站了路，我站了了路，没完个垃圾我站着等着过新完了过来扭扭个啷个干，俺我先管你，好我那啥我那都干，我大家扭扭了再问心呢。
1: 耶，他为了弟弟把你抬进了客厅里，他为了把你个香铺那下面那的白天是 rental and catering service 在里面摆了一阵。
0: 哎，我抓一个我一好，我先我送你那好的。
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228483 र कृष्ण श्रेष्ठ 98640021।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाती ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।
3: बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
4: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
3: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
5: होइन पाण्डवजी, के कुराकानी गर्न लागेको हो?
4: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
3: हो नि पाँडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
4: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
3: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
4: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
5: पाण्डोहरू गइहालौ न।
1: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।

प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलोखा किबीज कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना

0: कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9854055562 048545562 र 0494211130 सम्पर्क गर्न सकिनेछ।
1: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
3: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
3: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
3: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
3: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
3: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
3: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
3: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
4: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
3: अन्य थप जानकारीको लागि
4: सम्पर्क नम्बर 0494412020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वास्थ्य हुनु तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बेगु चार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 47 22।
1: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: रोजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। नेकपा माले बागमती प्रदेश संसदीय दलमा देखिएको विवाद टुंग्याउन शीर्ष नेताहरूले दुईवटा विकल्प दिएका छन्। आज भएको बागमती प्रदेशका एमाले सांसदहरू सहितको छलफलमा विवाद समाधान गर्न दुई विकल्प दिइएको हो। शीर्ष नेताहरूले दिएको पहिलो विकल्पमा दलका नेता परिवर्तन नगर्ने तर मुख्यमन्त्री किरण थापालाई बनाउने रहेको छ भने दोस्रोमा अर्को आधा आधा कार्यकाल संसदीय दलको नेतासहित मुख्यमन्त्री बन्ने प्रस्ताव अघि सारिएको छ। हेटौडाको स्मारक होटलमा बिहानैदेखि बसेको बैठकमा एमाले बागमती प्रदेश इन्चार्ज महेश बस्नेत, उपत्यका इन्चार्ज राजन भट्टराई, प्रदेश अध्यक्ष कैलाश ढुंगेल, बागमती संसदीय दलका नेता जयन्त थपलिया, मुख्यमन्त्रीका दावेदार किरण थापा, केशव प्रसाद पोखरेल लगायतका नेताहरू सहभागी थिए। हाल एमाले बागमती प्रदेशको संसदीय दलको नेता जयन्त थपलिया छन्। तर किरण थापाले नयाँ बन्ने सरकारमा मुख्यमन्त्रीको दावी पेश गरेपछि विवाद देखिएको छ। शीर्ष नेताहरूको बैठक सकिएकाले अब संसदीय दलको बैठक बसेर दुई विकल्पमाथि छलफल हुने एमाले नेताहरूले बताएका छन्। सरकारबारे छलफल गर्न पार्टीले बिहान 11 बजे संसदीय दलको बैठक बोलाएको थियो, तर शीर्ष नेताहरूसँगको छलफलका कारण बैठकमा ढिलाइ भएको छ। महालेखा नियन्त्रक कार्यालयले राष्ट्र सेवक कर्मचारीको तलब भत्ता अर्धमासिक रूपमा भुक्तानी गर्न पत्रचार गरेको छ। कस्तो त लेखा नियन्त्रक कार्यालय निवृत्ति भरण व्यवस्थापन कार्यालय लगायतलाई पत्रचार गरी संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्र सेवकलाई हरेक महिनाको 15-15 दिनमा अर्थात अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न पत्रचार गरिएको हो। अर्थमन्त्री स्तरको गत वैशाख 4 गतेको नीतिगत मार्गदर्शन अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्र सेवा कर्मचारीले पनि अब 15 दिन काम गरिसकेपछि तलब भत्ता पाउनेछन्। संसदीको दिवानगंज र सिराहाको गोल बजारमा भएको घटनाबारे छानबिन गर्न गठित समितिले छानबिन सकेर प्रतिवेदन बुझाएको छ। देवानगंज गाउँपालिका 3 स्थित कप्तानगंजमा हिन्दू र मुस्लिम समुदायको बीचमा साउन 10 भएको झडपको असर मधेस प्रदेशमा पनि फैलिएको थियो। कप्तानगंजमा भएको झडपमा 3 जनाको मृत्यु भएको थियो। दुवै समितिले आज गृहमन्त्री सुदन गुरूङलाई प्रतिवेदन बुझाएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव आनन्द काफ्लेले जानकारी दिए। नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धीरज सेठले आज प्रधानमन्त्री पालेन्द्र शाह पालेनसँग भेट गर्दैछन्। प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटवार्ता आज दिउँसो 3 बजे सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हुनेछ। भारतीय स्थल सेना प्रमुख सेठ आइतबार काठमाण्डु आएका थिए। सोमबार उनले प्रधान सेनापति अशोक राव सिगदेलसँग द्विपक्षीय भेटवार्ता गरेका थिए भने राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ प्रधान सेनापतिको दर्जनी चिन्ह प्रदान गरेका थिए। उनी आज प्रधानमन्त्री शाहलाई भेटेर बुधबार स्वदेश फर्किने कार्यक्रम छ। यसपछि गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र राज पाण्डेले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गरेका छन्। प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा भएको भेटमा प्रदेश र संघ सरकार बीचको सहकार्यका सम्बन्धमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। वेबसाइट एप्लिकेशन र सामाजिक सञ्जाल लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार ई कमर्स गर्ने व्यवसायीहरूले अब अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरूरी सूचना जारी गर्दै सम्पूर्ण विद्युतीय व्यापार गर्ने व्यवसायीहरूलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो। पछिल्लो समय विद्युतीय माध्यम र डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रम छर्ने, ठगी गर्ने र गुणस्तरहीन वस्तु तथा सेवा बिक्री वेतन गर्ने जस्ता गुनासोहरू तीव्र रूपमा बढ़ेपछि विभागले नियमनमा कड़ाई गरेको हो। विभागले विद्युतीय व्यापार ई कमर्स 2081 र विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कानूनमा आइसकेको स्मरण गराएको छ। ऐनको दफा 4 बमोजिम व्यवसाय गर्नु पूर्व विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने र दफा 5 बमोजिम विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने कानूनी व्यवस्था रहेको सूचनामा उल्लेख छ। विभागले तोकिएको प्रक्रिया पूरा गरी सूचीकृत भएर र प्रचलित कानूनको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न सरकारवालाहरूलाई आग्रह गर्दै सूचीकृत नभएमा कड़ा कानूनी कार्यवाही गर्ने चेतावनी समेत दिइएको छ। काठमाडौँमा भएको एउटा लुटपाटमा प्रहरीका सहायक हवलदार नै संलग्न भएको पाइएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाही टोखामा भएको लुटपाटमा संलग्न देखिएको हो। लुटपाटमा संलग्न पाइएपछि उनलाई केही दिन अघि प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको छ। सहायक हवलदार र सिन्धुपाल्चोक घर भएका जीवन खतानी बेकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए। प्रहरीले उनीहरूको साथबाट 1,23,000 नगद समेत बरामद गरेको छ। प्रहरी वृत्त महाराजगंजले उनीहरूमाथि लुटपाट सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। टेकुस्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अस्पतालमा जाने बहाना बनाएर निस्किएका उनी टोखा पुगेर लुटपाटमा संलग्न भएको अनुसन्धानले देखाएको हो। हौस् त दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
3: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
2: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
3: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
2: हाम्रा सुविधाहरू
4: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
2: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
4: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
2: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
4: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
2: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
3: अब टेन्सन गर्नै पर्दैन। साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
2: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज तरिकोट चरिघान दोलखा 0974 1802 र 0974

0: 我来个物业帮你拿你最爱哈哥，我站了路，我站了了路，没完个垃圾我是我带着钉子过谁玩了过来牛你个老爱家，啊我先管你，好我那啥我老都干，我再见了你我来再问题呢。
1: 耶，他为了钉子把你抬起来看看你，他为了把你个香布呢香布呢，他背地是人的脸，干什么事儿比这个他妈白人精。
0: 哎，我抓一个我一好，我一千万好一点好大。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइन स्टेन सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 68 49।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिन्डोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगु चार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 39 57 22।
1: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। नेकपा एमालेले बागमती प्रदेशमा संसदीय दलका नेता जगन्नाथ जेएन थपलियालाई हटाउने प्रस्ताव फिर्ता लिएको छ। पार्टीभित्र विवाद बढ़िरहेका बेला थपलियालाई हटाउने प्रस्ताव फिर्ता लिएर तत्कालका लागि उनलाई नै संसदीय दलको नेताको रूपमा निरन्तरता दिने बाटो खुलेको हो। थपलियालाई संसदीय दलको नेताबाट हटाउन एमालेका 16 प्रदेशसभा सदस्यले हस्ताक्षर गरेका थिए। एमालेभित्र बागमती प्रदेशमा नयाँ सरकार गठनको समीकरण बारे पनि छलफल भइरहेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको समर्थन जुटेमा किरण थापालाई मुख्यमन्त्री बनाउने निर्णय भएको बताइएको छ। राप्रपाको समर्थन प्राप्त भएमा एमाले थापालाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने तयारी गरेको हो। बागमतीमा सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन एमाले राप्रपासँग सहकारीको प्रयास गरिरहेको छ। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पुनले सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा अपरिपक्वता र दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। मंगलबारको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता पुनले तिब्बत र दलाई लामाका सम्बन्धमा सरकारको अस्थिर नीतिले अन्तर्राष्ट्रिय स्तरमा देशको स्वाधीनतामाथि प्रश्न उठाउन सक्ने बताए। संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट गरेको स्मरण गराउँदै नेता पुनले नेपाल कुनै पनि सैन्य गठबन्धन वा शक्तिको पक्षमा ढल्किन नहुने धारणा राखेका छन्। नेकपाका सांसद पुनले सामाजिक र धार्मिक सद्भाव कायम राख्न संविधानको धारा 5 र 26 बमोजिम तत्काल नयाँ कानून निर्माण गर्न सरकारलाई रूलिंगन सभामुखसँग माग पनि गरेका छन्। उनले धर्मलाई राजनीतिको हतियार बनाउने स्वार्थ समूहहरू सक्रिय रहेको भन्दै सरकारले यस्ता विषयमा शून्य सहनशीलताको नीति लिनुपर्नेमा जोड़ दिए। नेता पुनले सरकारले जनताको आधारभूत आवश्यकता सम्बोधन गर्नुको साटो राज्य शक्तिको दुरूपयोग गरिरहेको आरोप पनि लगाएका छन्। सरकार र दुर्गाप्र साई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाव महाअभियान नेपाल बीच वार्ताका लागि दुवै पक्षबाट वार्ता टोली गठन भएको छ। अभियानले 2083 साउन 29 गते राष्ट्रिय मानव अधिकार आयोगमा पेश गरेका विभिन्न नागरिक समस्या तथा मागहरूमाथि वार्ता गरी समाधान गर्न सरकारले औपचारिक कदम चालेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सोमबार पत्र पठाउँदै सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा 4 सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएको छ। प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज आर्यले पत्र जारी गर्दै महाअभियानका प्रतिनिधिलाई वार्तामा सहभागी हुन अनुरोध गरेका थिए। सरकारको पत्र प्राप्त भएपछि महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्राचार गर्दै 9 सदस्यीय वार्ता टोली गठन गरिएको जानकारी दिएका हुन्। महालेखा नियन्त्रक कार्यालयले राष्ट्र सेवा कर्मचारीको तलब भत्ता अर्धमासिक रूपमा पत्र भुक्तानी गर्न पत्राचार गरेको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय निवृत्तिकरण व्यवस्थापन कार्यालय लगायतलाई पत्राचार गरी संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्र सेवकलाई हरेक महिनाको 15-15 दिनमा अर्थात अर्धमासिक रूपमा तलब भत्ता भुक्तानी गर्न पत्राचार गरिएको हो। अर्थमन्त्री सरको गत वैशाख 4 गतेको नीतिगत मार्गदर्शन अनुसार संघीय सरकार अन्तर्गतका निकायमा कार्यरत राष्ट्र सेवक कर्मचारीले पनि अब 15 दिन काम गरिसकेपछि तलब भत्ता पाउनेछन्। श्रीमानको हत्या गरी डकैतीको नाटक गर्ने रोल्पाकी एक महिलालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको छ। रोल्पाको साविक ओभा गाउँ विकास समिति 8 का बस्ती घरतीको हत्या मुद्दामा सर्वोच्च अदालतले उनकी श्रीमती चाँची घरतीलाई नै दोषी ठहर गर्दै जन्मकैदको फैसलालाई सदर गरेको हो। यसअघि जिल्ला अदालत र उच्च अदालत तुलसीपुरले पनि चाँचीलाई जन्मकैदको फैसला गरेको थियो। करिब 14 वर्ष वैदेशिक रोजगारीमा गएर बस्ती घरतीले कमाएको 75 लाख रूपियाँ उनकी श्रीमती चाँची घरती र साडू भाई भरत घरतीले घर घडेरी खरिद लगायतमा प्रयोग गरेको विषयलाई लिएर दम्पतीबीच विवाद शुरू भएको थियो। विदेशबाट फर्किएपछि बस्ती घरतीले सो रकमको हिसाब माग्न थालेपछि उनीहरूबीच निरन्तर झै झगडा हुने गरेको थियो। 2072 साल फागुन 6 गते बराती रोल्पाको उवा स्थित आफ्नै घरमा बस्ती घरतीमाथि खुकुरी र लाठी प्रहार गरी विवश हत्या गरिएको थियो। घटनाको भोलिपल्टै उनकी श्रीमती चाँची घरतीले नकाबधारी अपरिचित व्यक्तिहरू घरमा पसेर श्रीमानको हत्या गरी 2,00,000 नगद र सुनका गहना लुटेर गएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। तर प्रहरी अनुसन्धानको क्रममा चाँची घरतीले दावी गरे जस्तो लुटपाट वा बाहिरी आक्रमण भएको पुष्टि नभई चोरी भएको भनिएका सुनका सिक्री र गहनाहरू घरकै तल्लो कोठामा रहेको ढोकामा लुकाएर राखेको अवस्थामा बरामद भएपछि लुटपाटको कथा पूर्ण रूपमा असत्य साबित भएको थियो। प्रहरीको अनुसन्धान प्रतिवेदन तथा प्रमाणको आधारमा रोल्पा जिल्ला अदालतले र उच्च अदालत तुलसीपुरले चाँची घरतीलाई कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय सुनाएको थियो। सो फैसलालाई सर्वोच्च अदालतको संयुक्त इजलासले 2081 वैशाख 24 गते सदर गरेको थियो। त्यसपछि पुनरावलोकन निवेदन मार्फत यो मुद्दा पूर्ण इजलासमा पुगेको थियो। पूर्ण इजलासले पनि सो मुद्दामा तल्ला अदालतहरूले दिएको जन्मकैदको सजायलाई सदर गरेको हो। वेबसाइट एप्लिकेशन र सामाजिक सञ्चार लगायतका विद्युतीय माध्यमबाट वस्तु तथा सेवाको व्यापार ई कमर्स गर्ने व्यवसायीहरूले अब अनिवार्य रूपमा सूचीकृत गर्नुपर्ने भएको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरूरी सूचना जारी गर्दै सम्पूर्ण विद्युतीय व्यापार गर्ने व्यवसायीहरूलाई विभागको पोर्टलमा अनिवार्य सूचीकृत हुन निर्देशन दिएको हो। पछिल्लो समय विद्युतीय माध्यम र डिजिटल भुक्तानी प्रणालीको प्रयोग गरी उपभोक्तालाई भ्रम छर्ने, ठगी गर्ने र गुणस्तरहीन वस्तु तथा सेवा बिक्री वितरण गर्ने जस्ता गुनासोहरू तीव्र रूपमा बढ़ेपछि विभागले नियमनमा कड़ाई गरेको हो। विभागले विद्युतीय व्यापार ई कमर्स ऐन 2081 र विद्युतीय व्यापार ई कमर्स निर्देशिका 2082 कार्यान्वयनमा आइसकेको स्मरण गराएको छ। ऐनको दफा 4 बमोजिम व्यवसाय गर्नुपूर्व विद्युतीय प्लेटफर्म स्थापना गर्नुपर्ने र दफा 5 बमोजिम विभागको पोर्टलमा अनिवार्य रूपमा सूचीकरण हुनुपर्ने कानूनी व्यवस्था रहेको सूचनामा उल्लेख छ। विभागले तोकिएको प्रक्रिया पूरा गरी सूचीकृत भएर र प्रचलित कानूनको पूर्ण पालना गरेर मात्र व्यवसाय सञ्चालन गर्न सरकारवालाहरूलाई आग्रह गरेको छ। विभागले सूचीकृत नभएका वा गैर कानूनी विद्युतीय प्लेटफर्मबाट व्यवसाय सञ्चालन गरेको पाइएमा कानून बमोजिम कड़ा कार्यवाही गर्नुपर्ने गर्ने चेतावनी समेत दिएको छ। काठमाडौँमा भएको एउटा लुटपाटमा प्रहरीका सहायक हवलदार नै संलग्न भएको पाइएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत सहायक हवलदार कृष्ण बहादुर शाही टोखामा भएको लुटपाटमा संलग्न देखिएको हो। लुटपाटमा संलग्न पाइएपछि उनलाई केही दिन अघि प्रहरी वृत्त महाराजगंजबाट खटिएको टोलीले पक्राउ गरेको छ। सहायक हवलदार र सिन्धुपाल्चोक घर भएका जीवन घतानी विकलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दान बहादुर थापाले बताए। प्रहरीले उनीहरूको साथबाट 1,23,000 नगद समेत बरामद गरेको छ। प्रहरी वृत्त महाराजगंजले उनीहरूमाथि लुटपाट सम्बन्धी कसुरमा अदालतबाट म्याद लिएर अनुसन्धान गरिरहेको छ। टेकु स्थित उपत्यका अपराध अनुसन्धान कार्यालयबाट अस्पतालमा जाने बहाना बनाएर निस्केका उनी टोखा पुगेर लुटपाटमा संलग्न भएको अनुसन्धानले देखाएको छ। हौस् त दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: चा कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
3: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
4: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
5: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
4: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
5: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
2: आहा कति मिठो दुध, अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा।
6: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेयरीबाट उत्पादन भएको चरिकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेयरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
7: बिक्री केन्द्रहरू चरिकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोझ, साकिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
6: दोलखा दुग्ध उद्योग लिमिटेड, चरिकोट, दोलखा। सम्पर्क 0949420।

0: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
0: सभा हलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
2: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
0: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
1: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974182 र 0974184।
3: कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त, होइन?
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरीघ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके गर्ने
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सिपेमा।
5: यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीघ्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न, यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, that's it, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 32/4 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 9854048117 9854055562 0484055562 र 0494211130 सम्पर्क गर्न सकिनेछ।
1: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्याक्टर दिएको, त्यही पनि बिग्रिएछ।
3: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
3: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
4: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ, साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 5833।
5: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगोटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगेटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: छ्याक्कै त खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अब देखि डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
6: के तपाईँ कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
7: वा तपाईँहरूलाई तालिम, गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ?
6: यदि छ भने आजै सम्पर्क गर्नुहोस्।
7: चरीकोट चरीग्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ।
6: हाम्रा सुविधाहरू
8: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल।
6: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने।
8: जेनेरेटरको 24 घण्टा व्यवस्था। विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने।
6: पर्याप्त पार्किङको व्यवस्था। आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने।
8: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने।
6: र लामो अवधिको तालिम, गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था।
7: अब टेन्सन गर्नै पर्दैन, साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ।
6: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज, चरीकोट चरीघाङ दोलखा, 049-421-802 र 049-421-844।
9: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: 哥，好大哥，我也帮你拿你最爱好哥。我站了路，我站了了路，没完的垃圾我站着等着过谁玩的过来溜你过来看，啊我先过来，好我那啥我那都看，我大家聊聊了再问题呢。
1: 耶，他为了弟把你抬起来看看你，他为了把你个香喷的香喷的，他背地是 rental and catering service， 这个他妈白眼睛。
0: 哎，我抓你过来，好我喜欢和你在好走。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
2: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
5: धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
2: हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
2: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
2: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
2: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
2: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
2: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
2: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494-12-020।
2: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाना देवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासजनक यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, द्याट्स इट, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिङ्गटी लामापगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: मनोरञ्जन साहित्य र कला, संस्कृति पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धीरज सेठ बीचभेट वार्ता भएको छ। भारतीय सेना अध्यक्ष सेठले आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय पुगेर रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए। सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जा नै चिन्ह प्रदान गरेका थिए भने हिजै प्रधान सेनापति अशोक राज सिग्देलसँग पनि द्विपक्षीय भेटवार्ता भएको थियो। सो क्रममा आपसी हितका साथै नेपाल भारत बीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको थियो। भारतीय सेनाध्यक्ष सेठ भोलि स्वदेश फर्किने कार्यक्रम छ। नेकपा एमाले बागमती प्रदेशमा नेता किरण थापालाई मुख्यमन्त्री बनाउने भएको छ। आज हेटौँडामा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेताबाट नहटाउने र किरण थापालाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको हो। यसअघि साउन 27 गते थपलिया विरूद्ध एमालेका 16 जना प्रदेशसभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। तर पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेता कायमै राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढ़ाउने सहमति जुटाइएको हो। यसैबीच एमाले सरकार गठनका लागि अन्य दलसँग वार्ता गर्न समिति समेत गठन गरेको छ। एमाले मुख्यमन्त्रीमा अघि सारिएका थापाकै संयोजकत्वमा अन्य दलसँग वार्ताका लागि समिति बनाएको हो। समितिमा भरत केसी, केशव पोखरेल, भारती पाठक र दिनेश चन्द्र देवकोटा रहेका छन्। नेकपासँग सत्ता गठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमाले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। 104 सदस्यीय बागमती प्रदेशसभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्ने भएकाले एमाले साना दलको समर्थन जुटाउनु पर्ने भएको हो। बागमतीमा सरकार गठनका लागि राप्रपा निर्णायक देखिए पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ। एमालेकी अप्सरा चापागाई उपसभामुख रहेकाले एमाले र नेकपालाई सरकार गठनका लागि 80 थप 3 सीट आवश्यक पर्नेछ। सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपा सांसद आशिका तामाङले संसदीय आचरण विपरीत गतिविधि गरेको भन्दै आलोचना भएको छ। सांसद तामाङको व्यवहारप्रति राष्ट्रपाकै सांसदहरूले आपत्ति जनाउँदै आचरण सुधार्न सुझाव दिएका हुन्। सभामुखको आग्रह व्यवस्था गर्दै रिसाएर सदनबाट बाहिरिनु अधिकार नभएर संसदीय मर्यादा माथिको प्रश्न भएको राष्ट्रपा सांसदहरूको टिप्पणी छ। यसअघि परराष्ट्र मन्त्री शिशिर खनालसँगको प्रश्नोत्तरमा चित्त नबुझेको भन्दै पूरक प्रश्न गर्न माग गरेकी तामाङले सभामुखको निर्देशन विपरीत आफ्नो अडान कायमी राखेकी थिइन्। सभामुखले पटक पटक आसन ग्रहण गर्न आग्रह गरे पनि तामाङले प्रश्न गर्ने अडान कायम राखेपछि सभामुखले उनलाई संसदीय मर्यादा र गरिमाको ख्याल गर्न सचेत गराएका थिए। तर उनी आफ्नो असन्तुष्टि कायम राख्दै संसद बहिष्कार गरेर बाहिरिएकी थिइन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका सांसद वर्षमान पनि सरकारले छिमेकी राष्ट्रहरूसँगको सम्बन्धमा अपरिपक्वता र दोहोरो चरित्र देखाएको आरोप लगाएका छन्। आजको प्रतिनिधि सभा बैठकमा बोल्दै पूर्व मन्त्री समेत रहेका नेता पुनले तिब्बत र दलाई लामाका सम्बन्धमा सरकारको अस्थिर नीतिले अन्तर्राष्ट्रिय स्तरमा देशको स्वाधीनतामाथि प्रश्न उठ्न सक्ने बताए। संविधानले असंलग्न परराष्ट्र नीति स्पष्ट गरेको स्मरण गराउँदै नेता पुनले नेपाल कुनै पनि सैन्य गठबन्धन वा शक्तिको पक्षमा ढल्किन नहुने धारणा राखे। नेकपा सांसद पनि सामाजिक र धार्मिक सद्भाव कायम राख्नु संविधानको धारा 5 र 26 बमोजिम तत्काल नयाँ कानून निर्माण गर्न सरकारलाई रूलिङ गर्न सभामुखसँग माग पनि गरेका छन्। भाइरल ज्वरो इन्फ्लुएन्जा भाइरसको संक्रमण फैलिएपछि जिरी नगरपालिकाले नगरपालिका भेत्रका विद्यालयहरू 3 दिन बन्द गर्न निर्देशन दिएको छ। केही साता यता फैलिएको इन्फ्लुएन्जा भाइरसका कारण बालबालिकाहरू बिरामी परेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गर्न निर्देशन दिएको हो। जिरी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले इन्फ्लुएन्जा भाइरसको संक्रमण तीव्र भएका कारण थप व्यक्तिमा संक्रमण नहोस् भनेर भदौ तीनदेखि भदौ छ गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिइन्। इन्फ्लुएन्जा भाइरस संक्रमणका कारण जिरी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ़ेको छ। जिरी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अनुप लामी सानेले 6 जनाको नमूना प्रयोगशालामा परीक्षणका लागि पठाउँदा इन्फ्लुएन्जा भाइरस पोजिटिभ देखिएको जानकारी दिए। कतिपय बाल बालिकाहरूमा स्क्रब टाइफस समेत देखिएको जिरी अस्पतालले जनाएको छ। इन्फ्लुएन्जा फ्लू भाइरसका कारणले लाग्ने संक्रामक रोग हो। यो भाइरस सबै उमेर समूहका मानिसलाई लाग्न सक्छ। ज्वरो आउनु, टाउको दुख्नु, जिउ र मांसपेशी दुख्नु, खोकी लाग्नु, घाँटे दुख्नु, नाक बन्द हुनु, सिंगान पग्नु लगायत यसका लक्षण हुन्। बोल्दा, खोक्दा, हाँस्यौं गर्दा भाइरसको संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन जिरी नगरपालिकाले आग्रह गरेको छ। सरकार र दुर्गा प्रसाई नेतृत्वको राष्ट्र राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाऊ महाअभियान नेपाल बीच वार्ताका लागि दुवै पक्षबाट वार्ता टोली गठन भएको छ। अभियानले 2083 गति राष्ट्रिय मानव अधिकार आयोगमा पेश गरेको विभिन्न नागरिक समस्या तथा मागहरूमाथि वार्ता गरी समाधान गर्न सरकारले औपचारिक कदम चालेको हो। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सम्भार पत्र पठाउँदै सहसचिव लीलाधर सुवेदीको संयोजकत्वमा 4 सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएको थियो। प्रधानमन्त्री कार्यालयका सहसचिव हेमराज अर्यालले पत्र जारी गर्दै महाअभियानका प्रतिनिधिलाई वार्तामा सहभागी हुन अनुरोध गरेका थिए। सरकारको पत्र प्राप्त भएपछि महाअभियानका केन्द्रीय अध्यक्ष दुर्गा प्रसाईले आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयलाई पत्रचार गर्दै 9 सदस्यीय वार्ता टोली गठन गरेको जानकारी दिएका हुन्। श्रीमानको हत्या गरी डकैतीको नाटक गर्ने रोल्पाकी एक महिलालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला गरेको छ। रोल्पाको साबेक कुबा गाउँ विकास समिति 8 का बस्ती घरतीको हत्या मुद्दामा सर्वोच्च अदालतले उनकी श्रीमती चान्ची घरतीलाई नै दोषी ठहर गर्दै जन्मकैदको फैसलालाई सदर गरेको हो। यसअघि जिल्ला अदालत र उच्च अदालत तुलसीपुरले पनि चान्चीलाई जन्मकैदको फैसला गरेको थियो। करिब 14 वर्ष वैदेशिक रोजगारीमा गएर बस्ने घरतीले कमाएको 75 लाख रूपियाँ कि श्रीमती चान्ची घरती र साडु भाइ भरत घरतीले घर घडेरी खरिद लगायतमा प्रयोग गरेको बेसीलाई लिएर दम्पत्ति बीच विवाद शुरू भएको थियो। विदेशबाट फर्केपछि बस्ती घरतीले सो रकमको हिस्सा माग्न थालेपछि यिनीहरू बीच निरन्तर छै झगडा हुने गरेको थियो। 2072 साल फागुन 6 गते राति रोल्पाकोबा स्थित आफ्नै घरमा बस्ती घरतीमाथि खुकुरी र लाठी प्रहार गरी विभत्स हत्या गरिएको थियो। हवस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई विदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 MHz।
2: आफे होइन ए पाँडै सोल्टी कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
3: गठै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि? बनाउने पो कहाँ होला त? होइन
2: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि। सकिएको नि
3: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
4: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा, 32 इन्च देखि माथिको एलईडी किन्दा डिस्काउन्ट सिधैमा।
5: ए हा फेज, डी फेज, एलईडी, एलसीडी टीभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
6: टीभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
7: प्रोप्राइटर नरेन्द्र चौधरी, चौधरी इलेक्ट्रोनिक्स, चरीकोट, चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 98449481 42 र 98449081414।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षीणित उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: प्रस्ताव आह्वान सम्बन्धी सूचना राष्ट्रीय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप आलु जोन दोलोखा किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह सहकारी संस्था समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548417 98545562 048545562 र 049421130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप
1: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली।
6: अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 9761313141 9761313141। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: बेलुकी 7 बजेको हाम्रो समाचारमा रक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जुरे सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radioefm.org/10p र हाम्रो पाप्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। चालू वर्षको पहिलो महिना प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा उच्च गिरावट। प्रधानमन्त्री बालिन र भारतीय सेना प्रमुख सेटबीच भेटवार्ता। कंग्रेसद्वारा सभापति थापाको संयोजकत्वमा 15 महाधिवेशन व्यवस्थापन समिति गठन। नेकपा एमालेले बागमती प्रदेशमा किरण थापालाई मुख्यमन्त्री बनाउने। संसदीय दलको नेतामा थपलिया कायमै। इन्फ्लुएन्जा भाइरसको संक्रमण फैलेपछि श्रीनगरपालिकामा 3 दिन विद्यालय बन्द। र इमरान खानलाई 48 घण्टाभित्र अस्पताल लैजान पाकिस्तानी सर्वोच्च अदालतको आदेश।
1: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
2: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मरमत गर्नुपर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
1: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नुभएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
2: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
1: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
2: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
3: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
4: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
0: अब समाचार विस्तारमा। चालू आर्थिक वर्षको पहिलो महिना प्रत्यक्ष वैदेशिक लगानी एफडीआई प्रतिबद्धतामा उच्च गिरावट आएको छ। साउनमा 3.77 अर्ब मात्रै एफडीआई प्रतिबद्धता प्राप्त भएको हो। उद्योग विभागका अनुसार साउनमा कुल 119 उद्योग आयोजनामा सुलगानी प्रतिबद्धता आएको छ। गत वर्षको पहिलो महिना 24.10 करोड़ रूपियाँ बराबरको एफडीआई प्रतिबद्धता आएको थियो। त्यसको तुलनामा चालू आर्थिक वर्ष लगानी प्रतिबद्धता ह्वात्तै घटेको हो। गत वर्ष 127 परियोजनामा सुलगानी प्रतिबद्धता आएको थियो। गत वर्ष नेपालबाट चीनमा भैंसीको मासु निर्यात गर्ने कम्पनीका लागि सबैभन्दा ठूलो लगानी प्रतिबद्धता आएको थियो। एउटै परियोजनामा 20.45 अर्ब लगानी प्रतिबद्धता आएकाले एफडीआई धेरै देखिएको थियो। चालू आर्थिक वर्ष भने ठूलो लगानी प्रतिबद्धता एउटा मात्रै आएको छ। यो वर्ष अटोमेटिक रूटबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ।

0: प्रधानमन्त्री बालेन्द्र शाह बालेन्द्र नेपाल भ्रमणमा रहेका भारतीय सेना प्रमुख धीरज सेठ बीच भेटवार्ता भएको छ। भारतीय सेना अध्यक्ष सेठले आज सिंह दरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्य पुगेर रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गरेका हुन्। भेटमा नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए। सेनाध्यक्ष सेठलाई सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली सेनाको मानार्थ महारथीको दर्जियानी चिन्ह प्रदान गरेका थिए भने उनले हिजै प्रधान सेनापति अशोकराज सिगदेलसँग पनि द्विपक्षीय भेटवार्ता गरेका थिए। सो क्रममा आपसी हितका साथै नेपाल भारत बीचको द्विपक्षीय सैन्य सम्बन्धलाई थप सुदृढ़ बनाउने विषयमा छलफल भएको थियो। भारतीय सेनाध्यक्ष सेठ भोलि स्वदेश फर्किने कार्यक्रम छ। भाइरल ज्वरो इन्फ्लुएन्जा भाइरसको संक्रमण फैलिएपछि श्रीनगरपालिकाले नगरपालिकाका विद्यालयहरू तीन दिन बन्द गर्न निर्देशन दिएको छ। केही साथै त फैलिएको इन्फ्लुएन्जा भाइरसका कारण बाल बालिकाहरू बिरामी परेपछि नगरपालिकाले सार्वजनिक सूचना जारी गरेर विद्यालय बन्द गर्न निर्देशन दिएको हो। श्रीनगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत राजकुमारी खत्रीले इन्फ्लुएन्जा भाइरसको संक्रमण तीव्र भएका कारण थप व्यक्तिमा संक्रमण नहोस् भनेर भदौ तीनदेखि भदौ छ गतेसम्म नगर क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन दिएको जानकारी दिइन्। इन्फ्लुएन्जा भाइरस संक्रमणका कारण जिरी अस्पताल लगायतका स्वास्थ्य संस्थामा बिरामीको चाप बढ़ेको छ। जिरी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर अनुप लामी सानीले सजनाको नमूना प्रयोगशालामा परीक्षणका लागि पठाउँदा इन्फ्लुएन्जा भाइरस पोजिटिभ देखिएको जानकारी दिए। कतिपय बाल बालिकाहरूमा स्क्रब टाइफस समेत देखिएको जिरी अस्पतालले जनाएको छ। इन्फ्लुएन्जा फ्लू भाइरसका कारणले लाग्ने संक्रामक रोग हो। यो भाइरस सबै उमेर समूहका मानिसलाई लाग्न सक्छ। ज्वरो आउनु, टाउको दुख्नु, जिउ र मांसपेशी दुख्नु, खोकी लाग्नु, घाँटी नाक बन्द हुनु, सिंगान पग्नु लगायत यसका लक्षण हुन्। बोल्दा, खोक्दा, हाँस्यौं गर्दा भाइरसको संक्रमण हुन सक्ने भएकाले सावधानी अपनाउन श्रीनगरपालिकाले आग्रह गरेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
1: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेशाको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फार्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41117 98545-5062-048-545-5062 र 049-421-130 सम्पर्क गर्न सकिनेछ। राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछाप।
0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगेटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रारी बिगुचार सिंगेटी लामापगर जाने बाटोको दायाँ पट्टि, सम्पर्क नम्बर 9768 39 57 22। तपाई यतिखेर हाम्रो रेडियो र टेली एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org.np र हाम्रो पात्रो एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। नेपाली कंग्रेसले 15 महाधिवेशन सम्पन्न गरेर विभिन्न समिति गठन गरेको छ। पार्टीको केन्द्रीय कार्य समिति बैठकले सभापति गगन कुमार थापाको संयोजकत्वमा 15 महाधिवेशन व्यवस्थापन समिति गठन गरेको हो। महाधिवेशनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न आवश्यक समितिहरू गठन गर्ने निर्णय भएको प्रवक्ता देवराज चालिसीले जानकारी दिए। महाधिवेशनसँग सम्बन्धित अन्य कामलाई व्यवस्थित बनाउन आवश्यकता अनुसार थप समितिहरू गठन गर्ने कंग्रेसले जनाएको छ। कंग्रेसमा विवाद बढ़िरहेका बेला दुवै पक्षले महाधिवेशनको तयारी गरेका हुन्। संस्थापन नेतृत्व पक्षले राष्ट्रिय सम्मेलनबाटै नेता शशांक कोइरालालाई महाधिवेशन तयारीको जिम्मा दिइसकेको छ। कंग्रेसको शेरबहादुर देवा पक्षको राष्ट्रिय भेलाले पार्टीको 15 महाधिवेशन आयोजनाको तयारी सम्बन्धी जिम्मेवारी पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिएको हो। यसैबीच नेपाली कंग्रेसले पार्टीको विधानको धारा 35(2)(घ) निलम्बन गरेको छ। 24 साउनदेखि 1 भदौसम्म चलेको केन्द्रीय समिति बैठक मार्फत कंग्रेसले विधानको धारा निलम्बन गरेको हो। नेकपा एमाले बागमती प्रदेशमा नेता किरण थापालाई मुख्यमन्त्री बनाउने भएको छ। आज हेटौँडामा बस्तीको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले जगन्नाथ थपलियालाई दलको नेताबाट नहटाउने र किरण थापालाई मुख्यमन्त्रीको उम्मेद्वार बनाउने निर्णय गरेको हो। यसअघि साउन 27 गते थपलिया विरूद्ध एमालेका 16 जना प्रदेश सभा सदस्यले अविश्वास प्रस्ताव दर्ता गर्दै थापालाई संसदीय दलको नेता बनाउन माग गरेका थिए। तर पार्टी नेतृत्वको पहलमा थपलियालाई दलको नेता कायमै राख्दै थापालाई मुख्यमन्त्रीका रूपमा अघि बढ़ाउने सहमति जुटाइएको हो। यसबीच एमाले सरकार गठनका लागि अन्य दलसँग वार्ता गर्न समिति समेत गठन गरेको छ। एमाले मुख्यमन्त्रीमा अघि सारिएका थापाको संयोजकत्वमा अन्य दलसँग वार्ताका लागि समिति बनाएको हो। समितिमा भरत घिसी, केशव पोखरेल, भारती पाठक र दिनेश चन्द्र देवकोटा रहेका छन्। नेकपासँग सत्ता गठबन्धन गरेर सरकारको नेतृत्व गर्न लागेको नेकपा एमाले बागमती सरकारमा बहुमतका लागि साना दलसँग पनि सहकार्य गर्नुपर्नेछ। 104 सदस्यीय बागमती प्रदेश सभामा सरकार गठनका लागि 53 सांसदको समर्थन आवश्यक पर्ने भएकाले एमाले साना दलको समर्थन जुटाउनु पर्ने भएको हो। बागमतीमा सरकार गठनका लागि राप्रपा निर्णायक देखिए पनि राप्रपाले तटस्थ बस्ने निर्णय गरिसकेको छ। एमालेकी अप्सरा चापागाई उपसभामुख रहेकाले एमाले र नेकपालाई सरकार गठनका लागि अझै थप 3 सेट आवश्यक पर्नेछ।

0: सुदूर पश्चिम प्रदेश सभाका सदस्य तथा पूर्व भौतिकपुर धार विकास मन्त्री प्रकाश बहादुर देवा पदमुक्त भएका छन्। लगातार 10 भन्दा बढ़ी बैठकमा बिना सूचना अनुपस्थित रहेका कारण देवाको पद रिक्त सम्बन्धी प्रदेश सभा सचिवालयले तयार गरेको टिप्पणी आदेश सभामुख भीम बहादुर भण्डारीले सदर गरेसँगै उनी पदमुक्त भएका हुन्। प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीका अनुसार कुनै जानकारी नदिएर देवा सभामा उपस्थित नभएका कारण सभामुखले उनलाई संविधानको धारा 180 ख अनुसार पदमुक्त गरेका हुन्। देवा विगत 11 महिनादेखि अमेरिकामा छन्। उनी अहिलेसम्म लगातार 27 बैठकमा अनुपस्थित रहेको सचिवालयले जनाएको छ। जलनबाट पर्सुमा 2000 नेपालीले ज्यान गुमाउने गरेका छन्। अस्पताल र डाक्टरको अभावले उपचारमा समस्या हुने गरेको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: नेपालमा जलनको घटनाहरू बढ़िरहेको छ। जलनबाट वर्षुनी 2100 मृत्यु हुने गरेको तथ्याङ्क छ। जलनका घटनाहरूको बिरामीको ज्यान जोगाउन जति सक्दो छिटो प्रभावकारी उपचार जरूरी हुन्छ। तर नेपालमा जलनको उपचार गर्न पर्याप्त अस्पताल र डाक्टरको व्यवस्था नहुँदा धेरै मानिसहरू समयमै उपचार नपाएर मृत्युवरण गर्न बाध्य भइरहेका छन्। देशभर जलनको उपचार हुने 16 मातृ अस्पताल छन्। तीमध्ये पनि 6 काठमाडौँ उपत्यकामै छन्। बाँकी 10 अस्पताल उपत्यका बाहिर शहरी क्षेत्रमा छन्। तर यी सबै अस्पतालमा प्लास्टिक सर्जन सेवा उपलब्ध छैन। किर्तिपुर बनर, बीर, त्रिवेणी शिक्षिन, सुषमा कोइराला मेमोरियल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठान र भरत अस्पतालमा मात्रै सीमित प्लास्टिक सर्जन र आईसीयू बेड छन्। देशभर

0: समस्यामा पर्दछन्। तीमध्ये 10% अति गम्भीर प्रकारको जनरलको बिरामी हुन्छन्। कीर्तिपुर बर्नर अस्पतालमा मात्रै वार्षिक जलनको औषध 900 बिरामीको शल्यक्रिया गरिन्छ। यी बाहेक ओपीडीमा आउने सामान्य उपचारका 4000 भन्दा बढी बिरामी हुन्छन्। मनिता नेपाली, हाम्रो रेडियो चरिकोट, दोलाखा।
1: हेटौँ उपमहानगरपालिका 11 स्थित वासुदेव खुलाले 4 विद्यार्थीलाई बगाएको छ। विद्यालयबाट घर फर्किँदै गरेको अवस्थामा 4 विद्यार्थीलाई बगाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ। निर्मल माध्यमिक विद्यालय हेटौँडा 19 अधीनरत उनीहरू विद्यालयबाट घर फर्किने क्रममा खुलाले बगाएको हो। सबै विद्यार्थी कक्षा 5 भन्दा कम तहमा अधीनरत रहेको जनाइएको छ। घटनापछि उनीहरूको खोजी कार्य जारी रहेको र एकजनाको उद्धार गरी उपचारका लागि पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब परिषदक डीएसपी माधव काफले बताए। घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको र हराएका विद्यार्थीहरूको खोजी कार्य भइरहेको जनाइएको छ। नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा सहितका पूर्व पदाधिकारीहरू पक्राउ परेका छन्। उनीहरूलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले पक्राउ गरेको हो। जग्गा किन्ने क्रममा अनियमितता गरी ठगे गरेका आरोपमा उनीहरूलाई पक्राउ गरिएको सीआईबीका आईजी उमा चतुर्वेदीले जानकारी दिएका छन्। पाकिस्तानको सर्वोच्च अदालतले जेलमा रहेका पूर्व प्रधानमन्त्री इमरान खानलाई 48 घण्टाभित्र अस्पतालमा स्थानान्तरण गर्न आदेश दिएको छ। अदालतले स्वास्थ्य परीक्षण तथा उपचारका लागि मेडिकल बोर्ड गठन गर्न समेत आदेश दिएको छ। इमरानलाई सिफा इन्टरनेशनल अस्पतालमा लैजान अदालतले निर्देशन दिएको हो। आज सुनवाईका क्रममा अदालतले इमरानलाई उनकी बहिनीहरूसँग भेट्न नदिएको विषयमा पनि प्रश्न उठेको छ। न्यायाधीश साहिद वहीदले बहिनीहरूसँग भेट नदिन कुनै इमरानको मौलिक अधिकार भएको बताएका छन्। अदालतले पछिल्लो 3 वर्षमा इमरान र उनकी बहिनी बीच भएका सबै भेटघाटको विवरण माग गरेको छ। उनका छोराहरूसँग भएको कुराकानी तथा फोन कलको विवरण समेत उपलब्ध गराउन अदालतले आदेश दिएको छ। पाकिस्तानी सर्वोच्च अदालतद्वारा इमरान खानलाई 48 घण्टाभित्र अस्पतालमा स्थानान्तरण गर्न आदेश सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन यहीँ सकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: होइन ए पाँडे सोल्टे, कसको टिभी बोकेर हिँड्यौ? निकै हतारमा छौ त।
4: कथै बारी लैलै कसको टिभी बोक्नु नि भेटी? आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि, बनाउने पो कहाँ होला त? होइन
3: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त। सदर मुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाउ न। त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि, मोबाइल घडी सबै पनि हाल्छ नि। सके हो नि
4: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि, होइन त?
5: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा। 32 इन्चदेखि माथिको एलइडी किन्दा 200 सिपेमा यहाँ फ्रिज, डिप फ्रिज, एलइडी, एलसीडी टिभी, मोबाइल, साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथी सबै प्रकारका टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह, गोष्ठी, सेमिनार, व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ। टिभी, मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
6: प्राइज नरेन्द्र चौधरी।

0: चौधरी, चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारी का लागि सम्पर्क नम्बर 9844-39-81-42 र 9844-061-814।
1: त्यहाँ कस्तो खल्लो दुध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
2: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
3: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
4: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
3: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
4: ल ल, म दोलखा डेरीको नम्बर 1 डिडिसी दुध नै लिएर आइहाल्छु।
1: आहा, कति मिठो दुध! अब देखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
5: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर 1 डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
6: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार।
7: संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
5: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 0949-421-20।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखा को सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलेखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यसो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै पखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोरा छोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साथी, कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगो गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुटी संघको संयुक्त अपील।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: के तपाई लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर छ बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाँडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा,
4: यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि,
3: परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ।
4: चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँ तलामा तथा सातो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ।
3: आराम, सहज र विश्वास दिनु यात्राका लागि खाँडादेवी यातायात प्रणाली, चरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मदिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झन होस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुझेको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यक्रम प्रस्ताव आह्वान सम्बन्धी सूचना। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई रामेछापको चालू आर्थिक वर्ष 2083-84 वार्षिक स्वीकृत कार्यक्रम अनुसार जुनार जोन रामेछाप, बाख्रा जोन रामेछाप र आलु जोन रामेछाप, आलु जोन दोलोखा, किबी जोन रामेछापमा विभिन्न कार्यक्रम सञ्चालन गर्नका लागि प्रस्ताव आह्वानका लागि यो 35 र 21 दिनको सूचना प्रसारण गरिएको छ। कार्यक्रममा सूचीकृत भएका वा सूचीकृत हुन चाहने कृषक समूह, सहकारी संस्था, समिति र कृषि फर्म कम्पनीहरूले आवश्यक कागजातहरू सहित रामेछाप र दोलोखामा रहेको यस कार्यालयमा तोकेको ढाँचा फर्म्याट बमोजिम आवेदन दर्ता गर्नुहुन सम्बन्धित सबैमा यो सूचना मार्फत जानकारी गराइन्छ। विस्तृत जानकारीको लागि कार्यालयको आधिकारिक वेबसाइट वा कार्यालयको आधिकारिक फेसबुक पेज वा 98548-41-117 98545-55562-048-545-562 र 049-421-130 सम्पर्क गर्न सकिनेछ।
4: राजन परियार वरिष्ठ कृषि अधिकृत तथा कार्यालय प्रमुख राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ रामेछाप।
5: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोप्राइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलखा।
4: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बिगुचार सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टी।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाई स्वास्थ्य हुन तपाईले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाई आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: बिनिता दाहालबाट समाचार सुन्नुहोस्। सिरियाको एउटा अदालतले अपदस्थ राष्ट्रपति बसर अल असदका नातेदारलाई युद्ध अपराध र मानवता विरूद्धका अपराधमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको छ। वसिम अल असद शासनका बेला बल प्रयोग गर्ने शासकका रूपमा चिनिएका थिए। उनलाई गत वर्ष जूनमा पक्राउ गरिएको थियो। उनी असद शासनसँग सम्बन्धित अरबौं डलरको लागु औषध तस्करी सञ्चालनमा पनि निकट रूपमा संलग्न रहेको ठानिएको थियो। तर पर्याप्त प्रमाण नभएको भन्दै अदालतले ती आरोपमा उनलाई दोषी ठहर गरेन। यो फैसला बसर अल असदलाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाइएको एक साता पछि आएको हो। बसर अल असद अहिले रूसमा निर्वासनमा रहेका छन्। पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई स्वास्थ्य परीक्षणका लागि जेलबाट अस्पताल सार्न आदेश दिएको छ। उनका वकिलहरूले उनको स्वास्थ्य अवस्था खराब हुँदै गएको भन्दै गुनासो गरेपछि अदालतले यस्तो आदेश दिएको हो। 3-सदस्यीय इजलासले उनको स्वास्थ्य अवस्थाको मूल्यांकन गर्न एउटा चिकित्सा बोर्ड गठन गर्न पनि आदेश दिएको छ। उनका वकिलहरूका अनुसार उनी दृष्टि कमजोर हुने लगायत विभिन्न स्वास्थ्य समस्याबाट पीड़ित छन्। अफगानिस्तानको राजधानी काबुल नजिकैको एउटा विद्यालयमा भएको हमलालाई जघन्य भएको संयुक्त राष्ट्र संघका एक विशेष प्रतिनिधिले बताएका छन्। उक्त हमलामा परि 50 भन्दा बढ़ी बालबालिका घाइते भएका बताइएको छ। बीबीसीका अनवर्सन इथिराजन भन्छन्, पश्चिमी 10 वर्षीय क्षेत्रमा बालबालिका दुवैका लागि रहेको एउटा निजी प्राथमिक विद्यालयमा विस्फोट भएको थियो, जहाँ ऐतिहासिक रूपमा सताइएको सिया हजारा समुदाय रहेको छ। तालिबान प्रहरी अधिकारीले विद्यालयमा हाते ग्रेनेड विस्फोटन भएको र यसको अनुसन्धान भइरहेको बताएका छन्। बीबीसीका अनवर सनेथी राजनको भनाई, उक्त हमलाको जिम्मेवारी कुनै समूहले अहिलेसम्म लिएको छैन। अमेरिकाको क्यालिफोर्नियामा आज एउटा महत्वपूर्ण मुद्दाको सुनवाई शुरू हुँदैछ, जसले फेसबुक र इन्स्टाग्रामको संचालनमा परिवर्तन ल्याउन सक्ने सम्भावना छ। अमेरिकाका 29 राज्यले मेटा कम्पनीमाथि बालबालिकाको डेटा गैरकानूनी रूपमा संकलन गरेको आरोप लगाएका छन्। तीमध्ये 4 राज्यले मेटाले युवा प्रयोगकर्तालाई लक्षित गर्दै जानाजानी लत लाग्ने किसिमका सुविधाहरू डिजाइन गरेको र सुरक्षा सम्बन्धी विषयमा जनतालाई भ्रमित गरेको आरोप पनि लगाएका छन्। मेटाका प्रमुख मार्क जकरबर्गले अदालतमा बयान दिने ठानिएको छ। मेटाले आफूमाथि लागेका आरोपहरूलाई कड़ा रूपमा अस्वीकार गरेको छ र वैज्ञानिकहरूले टेलर स्विफ्ट र ह्यारी स्टाइल्स जस्ता कलाकारका लोकप्रिय संगीत एल्बम सार्वजनिक हुने दिनमा सड़क दुर्घटनाबाट हुने मृत्यु बढ़न सक्ने बताएका छन्। हार्वर्ड विश्वविद्यालयको एउटा अनुसन्धान टोलीले गरेको अध्ययन अनुसार लोकप्रिय एल्बम सार्वजनिक भएका दिन अमेरिकामा सड़क दुर्घटनामा औसतमा 18 बढ़ी मानिसको मृत्यु भएको पाइएको छ। अनुसन्धानकर्ताहरूले संगीत प्लेटफर्महरूलाई यस्ता सम्भावित जोखिमबारे प्रयोगकर्तालाई अझ बढ़ी जानकारी गराउन आग्रह गरेका छन्। साथै चालकहरूलाई गाड़ी चलाउन शुरू गर्नु अघि नै आफूले सुन्ने संगीत तय गर्न सुझाव दिएका छन्। यो बीबीसी नेपाली सेवा हो।
5: साझापखमा पुनः स्वागत छ। राहदानी बनाउने प्रक्रिया सहज बनाउन खोज्दै गर्दा पासपोर्टको दुरूपयोग रोक्नेतर्फ सरकारले विशेष ध्यान दिनुपर्ने सांसदहरूले सुझाएका छन्। राहदानी संशोधन विधेयकमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसदहरूले कूटनीतिक राहदानीको सम्भावित दुरूपयोगको सन्दर्भमा अझ बढ़ी सजग हुनुपर्ने सुझाव दिए। परराष्ट्र मन्त्रीले सांसदहरूले दिने सुझावलाई समेत ध्यानमा राखी सरकार अगाडि बढ़ने बताए। सुनौ एक रिपोर्ट। विद्यमान राहदानी ऐनमा आवश्यक सुधार गरी राहदानी प्राप्तिलाई अझ सहज र सरलीकृत गर्ने हिसाबले राहदानी ऐन 2076 संशोधन गर्न बनेको विधेयक 2083 ल्याइएको सरकारले जनाएको छ। प्रतिनिधि सभाको आजको बैठकमा भएको सैद्धान्तिक छलफलका क्रममा सांसदहरूले राहदानीको दुरूपयोग रोक्ने विषयमा विशेष जोड़ दिए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद निष्कल राईले राहदानी व्यक्तिगत दस्तावेज भए पनि मानव बेचबिखन, संगठित अपराध लगायतमा दुरूपयोग हुन सक्ने उल्लेख गरे। झूठो विवरण दिएर राहदानी बनाउनेको हकमा विधेयकले गरेको व्यवस्था बारे प्रश्न उठाउँदै उनले भने,
6: प्रस्तुत विधेयकमा झूठो विवरण दिएर राहदानी बनाउनेलाई जेल सजायको सट्टा जरिवाना मात्र गर्ने प्रस्ताव भएको पनि देखिन्छ। यस्ता केही विषय छन् जसले विधेयकको नियतमा शंका उब्जाएको छ। सत्ता र प्रचण्ड शक्तिको आडमा कतै आफ्नो विगतलाई छोप्ने कानून ल्याउन खोजेको हो कि भन्ने प्रश्न उब्जाउने ठाउँ सरकारले प्रदान गरेको छ।
5: नेकपा एमालेकी सांसद पद्मा अर्यालले खास गरी कूटनीतिक राहदानीको दुरूपयोग हुनबाट रोक्ने विषयमा राज्य चनाखो हुनुपर्नेमा जोड़ दिइन्। उनले निजी भ्रमणमा कूटनीतिक राहदानीको प्रयोग रोक्नुपर्ने बताइन्। अर्यालले अगाडि थपिन्,
7: पदलाई हेरेर होइन परियोजनालाई हेरेर कूटनीतिक राहदानी प्रदान गर्नुपर्छ भन्ने म ठान्दछु। त्यसै गरी निजी भ्रमणमा कूटनीतिक राहदानी प्रयोग गर्न नपाउने कुराको स्पष्ट व्यवस्था गरौं, यसबाट मिसयुज भएको देखिन्छ।
5: नेपाली कम्युनिष्ट पार्टीका सांसद वर्षमान पुनले महिलाको हकमा सैद्धान्तिक रूपमा विधेयकमा विभेदकारी व्यवस्था रहेको बताए। उनले प्रक्रिया सरल बनाउँदै गर्दा सुरक्षाको विषयलाई पनि हेर्नुपर्ने उल्लेख गरे।
8: हामीले यसलाई आधुनिक गर्ने, सरलीकृत गर्ने, हाम्रा नागरिकहरूले सरल ढंगले पाउने व्यवस्था गर्नु छ एकातिर, अर्कोतिर यसको सुरक्षाका कुराहरू छ।
5: राहदानी बनाउने प्रक्रियामा हुने गरेको ढिला सुस्ती अन्त्य हुनुपर्ने सुझाउँदै श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले खास गरी राहदानीसँग सम्बन्धित दण्ड जरिवानाको विषयमा विधेयकमा गरिएको व्यवस्था बारे प्रश्न गरे। सैद्धान्तिक छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै परराष्ट्र मन्त्री सुशील खनालले विधेयकले राहदानी जारी गर्ने, रद्द गर्ने, व्यवस्थापन गर्ने समग्र प्रक्रियालाई अन्तर्राष्ट्रिय मान्यता अनुकूल बनाएको बताए। खास गरी दण्ड जरिवाना बारे शंका नगर्न आग्रह गर्दै उनले भने,
9: व्यावहारिक कारणले नेपालको विशेष परिस्थितिका कारणले उब्जिन सक्ने समस्याले नै नेपाली नागरिकले धेरै दुःख भोग्न नपरोस् भन्ने दृष्टिकोण यसमा राखिएको छ।
5: प्रस्तावित विधेयकलाई संशोधन मार्फत अझ परिष्कृत बनाउन सकिने भन्दै मन्त्री खनालले आम नागरिकले सहज ढंगले राहदानी पाउने वातावरण सिर्जना गरिने बताए। अर्को विषय, अधिकारीहरूले खाना पकाउने एलपी ग्यास नियमित रूपमा आपूर्ति भइरहेको दावी गर्दै आए पनि उपभोक्ताले अझै सहज रूपमा पाउन नसकिएको गुनासो गरिरहेका छन्। पसलहरूमा रित्तो सिलिण्डर लिएका मानिसहरूको लाम कायमै रहँदा साउन महिनामा मात्रै 57,335 मेट्रिक टन ग्यास नेपाल आयात भएको भन्सार विभागले जनाएको छ। निगमका अनुसार साउन महिनामा भित्रिएको ग्यास नेपालको इतिहासकै सबैभन्दा धेरै मासिक परिमाण हो। यसै सन्दर्भमा हामीले नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाहलाई अहिले देखिएको संकटबाट तपाईँहरूले के शिक्षा पाउनुभयो भनेर सोधेका छौं।
10: तत्काललाई केही असहज हामीले जुन एलपी ग्यासमा भयो त्यसलाई जतिखेर पनि केही न केही हामी भण्डारण चाहिँ एनओसी आफ्नै बनाउनु पर्छ। आजको मितिसम्म 58 ब्रान्डको जुन ग्यास व्यवसायीहरू छ सबै निजी व्यवसायहरूले उहाँहरूले गरिराख्नु भएको छ। कहिले काहीँ उहाँहरूको आफ्नो पोलिसी आफ्नो कस्टिङले गर्दा भण्डारण नराखिदिँदा हामीलाई अहिले धेरै समस्या हो। निगमसँग आज 10 दिन 5 दिनकै पनि भण्डारण भएको भए हामी 5-10 दिनको भण्डारण त्याएर भए पनि यो तुरन्तै मार्केटमा इन्टरभेन्सन गर्न सक्थ्यो। त्यसले गर्दा निगमसँग या भनौँ न सरकारी निकायसँग एलपी ग्यासको भण्डारण हुनुपर्ने हामीलाई साह्रै अहिले महसुस भएको छ। जसरी भए पनि हामी भण्डारण 15 दिनको भए पनि हामी बनाएर राख्ने, किनभने सरकार भनेको खाली अवस्थामा बस्नु भएन, हामी त्यो रिप्रेजेन्ट गर्छौँ। दोस्रो कुरा पारादीप, बरौनी, हल्दिया, मथुरा यो लामो डिस्टान्सबाट यो एलपी ग्यास ढुवानी गर्नु परिरहेको छ। सानो तिनो चेन बिग्रिने बित्तिकै बाटो डिस्टर्ब हुने बित्तिकै हामीलाई साह्रो गाह्रो हुन्छ। जस्तै पेट्रोलियम पदार्थको पाइपलाइन आएपछि पछिल्लो 7-8 वर्षमा हामी कहिल्यै पनि पेट्रोलियम पदार्थको केही डिस्टर्बेन्स फेस गर्नु परेन भनेपछि हामी एलपी ग्यासको पाइपलाइन यहाँ मोतिहारीको दुर्गापुर नजिक आइसकेका छ, त्यहाँबाट सर्लाहीमा हामी जोड्ने कोसिस हाई लेभलमा गरेर त्यसलाई चाहिँ हामी गर्छौँ। यो दुईटा कुरा रिजाल्भ भएपछि मलाई लाग्दैन कि आयल निगममा अब यस्तो क्राइसिसहरू आउँदा 10 दिन 15 दिन हामी मजाले चाहिँ फेक्न सक्छौँ।
11: अहिले जनतालाई आश्वस्त तुल्याउने हिसाबले चाहिँ यहाँहरूले कति दिन कति हप्ता पछाडि यो एकदम सहज होला भन्न सकिने स्थिति छ?
10: म जनतालाई त अहिले नि यो डाटा यहाँहरूलाई लाग्छ यो एनओसीले अलिकति ऊ गरेछ भने भन्सार बिन्दुमा नेपाल छिरेको बुलेट हेरिदिनु, नम्बर अफ सिलिन्डर हिसाब गरिदिनु। मेरो विचारमा यो नर्मल भइसक्नु पर्थ्यो। केही आधी सिलिन्डरको कारणले ढिलो भए पनि 32 लाखको सट्टा त 8 लाख सिलिन्डर त बढी भर्यो त एक महिनामा औसत खपत। आज निगमको जब 32 लाख छ भने त हामी 40 लाख दियो त पब्लिकलाई, जनतालाई, उपभोक्तालाई। भनेपछि 40 लाख सिलिन्डर गइसकेपछि यो सहज हुनु पर्ने हो। अझ केही साथीहरू जसको एउटै थियो त्यसले दुःख पाइरहेछ, किन अरूले अलिक बढी भर दिएर हो। अब यो स्पिडमा हामी क्रमशः बढाउँदैछौँ, यो महिना पनि हामी 40 कै हरारीमा ल्याउँछौँ। डाटाले भन्ने अनुसार यो भइसक्नु पर्ने हो। म जनतालाई के भन्छु नि, यो धेरै घरमा नराख्नु, यो सेफ्टी अनुसार पनि यो राम्रो कुरा होइन। यहाँहरूले कहिले काहीँ आकल झुकल केही घटना पनि सुनिराख्नु भएको हुन्छ, त्यसले गर्दा यहाँहरूले पनि हामीलाई आपूर्तिमा केही समस्या छैन। यहाँहरूको डाटाबाटै मैले भनिरहेको छु कि 32 लाख खानु पर्नेमा मैले 40 लाख सिलिन्डर यहाँहरूलाई दिइसके, बिक्री गरिसके, डाटाले बताउँछ। अझ यो आउने क्रम बढाएर ल्याउने कोसिस गर्दैछु।
11: दिन चाहिँ तोकेर हामीले भन्न सकिँदैन,
10: मैले भने हजुर डाटाले मलाई पुग्यो। अब यो त कसो छ भने मार्केटमा केही सिलिन्डर खाली भयो भने त उहाँले जतिखेर मलाई देखाइदिन पाए त मैले सकिनँ भनेर, तर त्यो पुरै कम्प्लिट हुन मेरो डाटाले 32 चाहिने म 40 लाख पठाएपछि सर मैले त सके जस्तो लाग्छ। तर जो अब त्यसमा के हो भने कोही बढी राखिदिएको छ र कोही कम छ भने त्यो ब्यालेन्समा इमिडिएटली अब मिल्छ। यो कोही आकल झुकल छुटेछ भने क्विक रेस्पोन्सिबिलिटी मिलाउँदै गराएको छु। मेरो विचारमा त्यो समस्या छैन जस्तो मलाई व्यक्तिगत भन्नुहुन्छ भने छैन, किन जसले टिममा फोन गरेको छ त्यसलाई रिजल्भ गरिदिएको छु। सिलिन्डर छँदैछ, प्लान्टहरूलाई उद्योगीहरूलाई भने पनि भनेको छु कोही साह्रै गाह्रो साह्रो परेछ भने तपाईँ जताबाट सक्नुहुन्छ म्यानेज गरिदिनु भने त सब त्यसो भने त म गाह्रो देख्दिनँ।
5: नेपाल आयल निगमका प्रबन्ध निर्देशक नागेन्द्र शाह साथी अशोक दाहालसँग कुरा गर्दै एउटा विशेष संक्षेपमा, संवैधानिक इजलासको गठन वरिष्ठताका आधारमा नभए गोला प्रथाबाटै हुनुपर्ने भन्दै कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएशनले प्रधान न्यायाधीशलाई ध्यानाकर्षण पत्र लेखेको छ। सर्वोच्च अदालतको पूर्ण बैठकमा गम्भीरतापूर्वक छलफल गरी संवैधानिक इजलासलाई वरिष्ठताका आधारमा अविलम्ब गठन गर्न वा त्यसमा कुनै कठिनाई भएमा अन्य इजलास र रोस्टरमा रहेका न्यायाधीशहरूको बीचमा गोला प्रथाको अवलम्बन गर्न, यसअघि नै बार एसोसिएशनले आफ्नो धारणा सार्वजनिक गरिसकेको पत्रमा उल्लेख छ। उक्त विषय बार एसोसिएशनले विगतको 109 दिनको आन्दोलनले उठाएको मुख्य विषय भई उसका विभिन्न फोरमहरूमा पारित प्रस्तावका रूपमा रहेको उसले स्मरण समेत गराएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, पाकिस्तानको सर्वोच्च अदालतले पूर्व प्रधानमन्त्री इमरान खानलाई अस्पतालमा सार्न आदेश दिएको छ। यद्यपि सर्वोच्च अदालतले इमरान खानको परिवारले सिफा अस्पताल परिसरमा कुनै पनि सार्वजनिक जमघट नहुने कुरा सुनिश्चित गर्नुपर्ने स्पष्ट पारेको छ। सरकारले सर्वोच्च अदालतको यो निर्णय पूर्ण रूपमा लागू हुने आश्वासन दिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
4: अदालतको तीन सदस्यीय इजलासले खानको अस्पताल भर्नाको निवेदनको सुनवाई गरेपछि यो निर्णय सुनाएको हो। न्यायाधीश शाहिद वाहिदको अध्यक्षतामा सुनवाई भएको थियो भने न्यायाधीशहरू नईम अख्तर अफगान र इस्तियाक इब्राहिम यसका सदस्य थिए। अदालतले इमरान खानसँग भएका सबै भेटघाटहरूको विस्तृत रेकर्ड र उनी विरूद्ध विचाराधीन सबै मुद्दाहरूको पूर्ण जानकारी उपलब्ध गराउन निर्देशन दिएको छ। यद्यपि अदालतले मेडिकल रिपोर्ट वा स्वास्थ्यमा राजनीति गरेमा यो सुविधा फिर्ता लिन सकिने चेतावनी दिएको छ। अदालतले सरकारलाई सिफा अस्पताल वरिपरि पर्याप्त सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिए छ। अदालतले फैसलामा यदि यो सुविधाको दुरूपयोग भएमा सरकारले अदालत जान सक्ने र खान र उनको परिवारले पनि निर्णय कार्यान्वयन सम्बन्धी गुनासोहरूको बारेमा अदालत जान सक्ने जनाएको छ। अदालतले आफ्नो आदेशमा इमरान खानलाई हप्तामा एक पटक आफ्नो परिवारलाई भेट्न अनुमति दिनुपर्ने पनि भनेको छ। इमरान खानका सल्लाहकार जुल्फी बुखारीले सर्वोच्च अदालतको फैसलाको स्वागत गरे। खान सन् 2023 अगस्तदेखि जेलमा छन्। त्यसअघि उनी सन् 2022 सत्ताबाट हटाइएका थिए। खानले भने यी मुद्दाहरू आफू विरूद्ध राजनीतिक प्रतिशोधका कारण लगाइएको दावी गर्दै आएका छन्।
5: यसका साथै बीबीसी नेपाली सेवाको साझा पख यही सकिन्छ। भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।
12: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
13: घर छोडी बाहिर जानु पर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
14: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्कनुहोस्।
12: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
14: बहुमूल्य घर गहना नगद सुरक्षित स्थानमा राख्नुहोस्।
13: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
12: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
13: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौ।
12: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियो